0: आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोमगुबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
0: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
3: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको
0: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
5: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846667645
0: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
6: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
7: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
8: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
7: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
8: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856672827 र 9864453031
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन
11: ए तिमी पो बस्ने गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौलाई
12: दीर्घायु फर्निचर सोरुम
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
12: साथै कुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम दिलगढाका नहुँ
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ने फोन नम्बर 0 65 74 9 4 मोबाइल नम्बर 9846761268
13: 9856761268
7: प्रसन्न होमवर्क देखाउ त
15: टिचर
7: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
15: टिचर मेरो मामीले त साधै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
7: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
16: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
17: हाम्रो मोबाइल पसल दुलेगौडामा
18: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
19: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
17: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9856956996
20: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
21: तर महँगो होला नि
20: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
22: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
23: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
22: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
23: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9560228938 र 9800282938
24: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
25: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
24: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
25: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
24: पुराना गरगहना सँग नयाँ साथ फेर
25: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
24: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856662099
26: यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 0654143377 मोबाइल नम्बर 9856044343
27: हजुर दान गरौ
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
29: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
27: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
28: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात।
1: काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 28 गते बिहिबार, सन 2026 जून 11 तारीक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
3: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
3: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
0: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
2: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रने सम्भावना।
0: बैंकहरूबाट शेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
2: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। काया कैरनको शुरूमा आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक 3 देशको 16 शहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, 3 आयोजक देशसहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका 1 गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह 3 आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी
1: क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाड़ी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेस्सी छैटौं पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इंग्ल्याण्डका जुड ओलिङ्गन जस्ता खेलाड़ी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच शुरू हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सृजना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 को विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र शहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप यस देशबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अवरूद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभयो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खनालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेशन भई एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाईको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिटेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ़ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले, नेकपा, श्रम संस्कृति, राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ, यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
1: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रम बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरण सँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँग तराई लगायत सबै जसो

0: कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सी देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून चारमा मनसून प्रवेश गरेकाले नेपालमा पनि तीन चार दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालू आर्थिक वर्षको वैशाख सम्ममा बैंकहरूबाट 1,62,53,95,00,000 रूपियाँ सियर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाख सम्ममा बैंकहरूबाट 1,25,52,07,00,000 रूपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाख सम्मको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकहरूबाट सियर धितो कर्जा 29.49% बढ़ेको हो। चालू आर्थिक वर्षको वैशाख सम्म बैंकहरूबाट 1,00,00,000 रूपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रूपियाँ सियर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाख सम्म यो रेन्जको कर्जा 83,82,00,000 रूपियाँ गएको थियो। यो रेन्जको कर्जा माग 35.23% बढ़ेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैंकहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा शेयर बजारतर्फ कर्जा बढ़ाइरहेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अप्नाउँदा लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा लगानी बढ़ाएका खबर कारोबार दैनिकले लेखेको छ।
0: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बंगलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़े पनि प्रसारण लाइनको अभाव विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढ़ी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
2: 10 मेगावाटसम्मको आयोजनाको पीपीए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ। काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन् तर अब यसलाई कसरी बुझ्ने। अब टेकर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, पीपीए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पीपीए गर्दै जाने भन्ने खालको हुन्थ्यो र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5,000 मेगावाटको पीपीएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए। पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन। यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा यो सरकारले जे बोल्छ त्यो गर्छ र कानूनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरेका छ अरू कुरा गराएको छ यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
3: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ।
2: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनुपर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति

0: ती खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु हो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदेऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलियुत नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पसलको बीमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी संचालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका 5 अमर पथमा संचालनमा रहेको 3 औं सुनचाँदी पसलमा जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका संचालकको संलग्नता देखिएको हो। घटनामा सुनचाँदी पसल संचालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 वर्षीय दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल संचालक विक जेठ 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विक त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको। घटना लगतै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल संचालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढ़ी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि 3 औं पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानका विभिन्न ठाउँमा राखिएका सीसीटीभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
1: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो दुई वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसमा आवश्यक कम्प्युटिङ क्षमता भाड़ामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
6: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्नेछ। नाइजेरिया विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खापत्रले लेखेको छ।
6: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल, बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
1: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेशन र प्रसारण लाइन निर्माण काम शुरू भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भएसँगै सब स्टेशन र प्रसारण लाइनका सबै खण्डको काम शुरू भएको हो। यसअघि मंगसिर 10/2082 न्यू बुटोल सब स्टेशन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केवी का सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
6: सिराहा प्रशासनले एसईई कक्षा 11 र 12 को परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसईई 11 र 12 को परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो।
1: काया कैरनमा अब पालो उखानको।
6: बाँसको नहुने हलो अरू सबै भलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
6: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
6: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रिने सम्भावना।
1: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
6: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दै छिन्, आह बरु सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटानिक छ गोमगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटानिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461678 98235 52763
4: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
6: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
2: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
7: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
8: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
7: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली
8: मुख्य कार्यालय चिफी ढुङ्गा पोखरा
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
8: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
7: होइन कति पुन मोबाइल भन्दै कराएको
8: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
7: कहाँ छ पुन मोबाइल
8: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ
7: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
8: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
7: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400
4: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
9: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
4: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला
10: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वाशिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860 26617 र 9161638981।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम दिलगढा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265 7974, मोबाइल नम्बर 9860 61268 68
11: 9860 61268।
14: हाम्रो मोबाइल पसल दुलीगौडामा
15: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
14: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै साङ्ग्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 9856056996।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
18: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0365 414 411, मोबाइल 9560 22938 र 9800 28 22938।
20: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
21: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
21: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
23: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइन का कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुफत मूल्यमा पाइन्छ। असिम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौड़ा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378 9811969902।
0: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
1: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 9856620630।
24: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: शुक्ला गण्डकी एफएम 97.6।
27: देखियो भने तपाईँ सोसियल मिडियामा मात्रै तपाईँले भाइ चेक क्रिएट गरेर देखियो कि मैले फेरि यो नकारात्मक हिसाबले भनेको होइन, यो रियालिटी हो। यो रियालिटी त बुझ्नु पर्यो नि त, यो रियालिटी त बुझ्नु पर्यो नि त।
28: भनेपछि अल्गोरिदममा चाहिँ जताततै एकदम सफा भइसकेको छ, वास्तविकतामा भएको छैन त्यसो भए।
27: होइन छैन, देखिन्न, यो ग्राउन्ड, यो ग्राउन्ड रियालिटी फरक छ कि, ग्राउन्ड रियालिटी फरक छ। सोसियल मिडियाको एउटा हल्ला रकघाम इन्टरली फरक छ होइन। फेरि यो सरकारले राम्रो काम गरोस्, पढे लेखे मान्छेहरू आउनु भएको छ त्यो पनि भयो उनीहरूको होइन। तर के भयो भनेपछि जुन किसिमले सरकार चल्नुपर्ने हो, जुन किसिमले यी मन्त्रालयहरू चल्नुपर्ने हो, त्यहाँ चाहिँ निकै समस्या छ, त्यो मेच्योरिटी देखिरहेको छैन है, त्यो चाहिँ बुझ्नुपर्छ।
28: तर सरकारले त सुशासनको निकै ठूलो नाराहरू अगाडि सारेको छ, बजेट ल्याएको छ, बजेटमा पनि होइन भोल्युम चाहिँ बढेको छ। अब बजेटलाई कार्यान्वयन गर्ने खालका चुनौतीहरू, महत्वकांक्षाहरू, नवप्रवर्तनदेखि लिएर प्रविधि मैत्री डिजिटलाइजेसन भनेको छ हरेक क्षेत्रमा, त्यो देख्नु भएको छैन, सम्भव छैन यो अहिले?
27: त्यो चाहिँ हेर्दै जाउँ न, हेर्दै जाउँ, हेर्दै जाउँ होइन, त्यो राम्रो होस् भन्छु म, राम्रो होस्। सय दिन पनि पर्ख्यो हामीहरू, सय दिनसम्म त पर्खिन जरुरी पनि छ होइन, जरुरी छ। र सय दिनले पनि अगाडि सरकारले कसरी काम गरेको छ त्यसले पनि प्रश्न गर्न नि त
28: होइन। अब अस्ति सर्वदलीय बैठकमा चाहिँ प्रधानमन्त्री बन्न आह्वान गरिएछ यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै होइन, तपाईँ 100 दिन त पर्खिनुहोस् न, तपाईँ 100 दिन त पर्खिनुहोस् न भन्नुभएको रहेछ क्या विपक्षी दलका नेताहरूलाई होइन। कतै राजनीतिमा फेरि एउटा ट्विस्ट आउने होइन हेमन्त सर,
27: त्यो भन्न सकिन्न, किनकि एउटा हामी प्रष्ट, मैले त तपाईँसँग धेरैचोटि भनिसकेँ, मैले जमाना मैले लेखेकी छु यो सरकार बन्न साथ पनि होइन, र इलेक्सनभन्दा पहिला पनि मैले धेरैचोटि भनेको थिएँ कुराहरू। यो पार्टी गरेको छ रविजीले गर्दा, यो पार्टी एक ठाउँ मात्रै देखिरहेको छ कि, र तपाईँ हामीले हेर्ने भने यो पार्टी 3 फ्रेक्सन क्लियरली देखिन्छ, तर त्योदेखि बाहेक भित्रभित्र थुप्रै गुट गुटहरू छन्। अब चुनाव यिनीहरूको भइरहेको छ पार्टीको, त्यसले कुन रूपमा सङ्गठित गर्छ भोलिको दिन देखाउला त्यसले होइन। यो त प्रश्न देखिरहेको छ नि त. प्रधान अब पार्टीको सभापति भारत भ्रमण जानुहुन्छ, कमिटी ओनरसिप लिन्न, उनले के बोल्छन् त्यसको ओनरसिप लिँदैन भने कहीँ न कहीँ रिस्क त छ नि त. रिस्क छ, र जुन विपक्षी दलहरू भए, संसदमा भएका जुन दलहरू भए, उनीहरूले प्रधानमन्त्रीको व्यवहार होला या प्रधानमन्त्रीको कामकाजहरू होला उसले गर्दा सन्तुष्ट देखेन नि त. जुन किसिमले हुनुपर्ने सन्तुष्ट देखेन, त्यसैले गर्दा के हो भनेपछि यो विपक्षी दलहरूको अवस्थाले गर्दा होला जस्तो लाग्छ मलाई.
28: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
27: हस्, धन्यवाद.
28: नेपाल प्रहरीका पूर्व डीआईजी एवं सुरक्षा विज्ञ हेमन्त मल्ल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ.
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
5: बिरामी परीक्षण,
4: निशुल्क औषधि वितरण,
5: प्रयोगशाला सेवा,
4: पञ्चकर्म, पूर्वकर्म,
5: बस्ती कर्म,
4: शिरोधारा,
5: नस्य कर्म, जलनीति,
4: छार सूत्र सेवा,
5: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
4: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
5: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
4: अग्निकर्म, मर्म चिकित्सा,
5: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण. अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्: शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्. सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन. थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783.
6: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको साभा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ. सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी साभा तथा ब्याज बुझाउनुहुन अनुरोध गरिन्छ. निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ. एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ. यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ. चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा.
7: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा. नो ग्यारेन्टर अर नो होम विजिट अर नो इन्कम स्टेटमेन्ट. यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
8: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्. नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था, हेलमेट फ्री. पुरानो बाइक लिएर आउँदा अनिवार्य बिलबुक लिएर आउनुहोला.
9: सम्पर्क सुन्दर अटोक दुलेगौड़ा, यामाहा शोरूम, फोन 0965414221, मोबाइल 9856035921 र 9898584290.
10: आफ्नो चाहिँ देशका नेताहरूले निर्वाचित प्रतिनिधिले कसरी प्रस्तुत गर्छन् भन्ने कुरा चाहिँ इरान साथी छ. यहाँ त कस्तो भयो भने रोस्टममै गएर प्रधानमन्त्रीले नेपालको आम जनताको मनोविज्ञान, मनोभावना, इतिहास सबैलाई कुठाराघात हुने गरी छिमेकी मित्र राष्ट्रलाई खुसी पार्ने गरी जसरी नभएका कुरा बोल्नुभयो त्यो पनि कुनै भएको कुरा होइन. नभएको कुरा जसरी
28: होइन, सीमा विवाद छैन, नेपाल र भारतको बीचमा सीमा अतिक्रमण भएका छैन,
10: सीमा विवाद छ. सीमा विवाद चाहिँ तपाईँको चाहिँ कहिल्यै पनि सीमा विवाद पुरै सकियो भन्ने कुरा होइन. त्यसलाई कुटनीतिक रूपमा हल गर्नुपर्छ भनेका छौँ. लिम्पिया जुरालीको लेख र काला पानीको बारेमा विगतदेखि नै हामी चाहिँ कहीँ न कहीँ नेपालको भूमि हो भन्ने दावी गर्दै आएका छौँ. संसदैभित्र चाहिँ 100% सांसदहरूले पास गरेर त्यो भूगोल नेपालको भनेर एउटा देशभक्ति भावना प्रकट गरेको चाहिँ 2-4 वर्षको इतिहासै छ. तर ती सबै कुरा बिर्सेर चाहिँ नेपालले पनि भारतको जमिन मिचेको छ भनेर चाहिँ अतथ्य कुरा अप्रासङ्गिक रूपमा जसरी व्यक्त गर्नुभएको छ त्यसले चाहिँ स्वाभाविक रूपमा देशको राष्ट्रिय र देशको सार्वभौमिक पक्षको पक्षमा पनि निकै चाहिँ अपरिपक्व लिडरसिपको रूपमा मैले बुझेको छु, नेपाली जनताले बुझेका छन्.
28: होइन, अहिले सरकारले त अब सुशासनको दिशामा अगाडि बढ्ने काम गर्ने, रोजगारीका अवसरहरू यही देशमा सृजना गर्ने, होइन, तपाईँलाई थाहा छ अहिले गृहमन्त्री करिब करिब 47 दिनपछि फेरि सुदन गुरूङ फर्किनु भएको छ, समिति बन्यो, समितिले उहाँलाई क्लिन चिट दिएको छ, यतापट्टि मन्त्री परिषदले प्रतिवेदन ग्रहण गर्यो, उतापट्टि दिउँसै शपथ ग्रहण पनि भयो, होइन, यो चोख्याउने काम धोइपकाली गर्ने काम भयो भन्ने पनि धेरैको विश्लेषण छ. कतिपयले होइन यो चाहिँ केही पनि भेटिएन उहाँको सिस्टमको कमजोरी भनेर फेरि दोहोर्याइएको छ. यो हिजोको ट्रेन पनि यस्तै थियो होइन.
10: अब मैले के राख्न चाहन्छु भनेदेखि नयाँ साथीहरूले जनताले दिएको मतका आधारमा राम्रो काम गरून्, जनताले अपेक्षा गरेको सुशासनको कहीँ न कहीँ नेतृत्व गरून् भन्ने कुरामा हाम्रो चाहिँ शुभेच्छा छ, शुभकामना छ. उहाँहरूलाई सद्भाव र सहानुभूति पनि म प्रकट गर्न चाहन्छु. तर प्रतिशोधतिर जानुभयो भनेदेखि नेपालमा फेरि एकपटक चाहिँ अर्को दुर्भाग्य हुनेछ.
28: के हुन्छ त्यसपछि?
10: सुशासन गर्छु भन्ने नाममा कसैलाई ताकेर, कसैलाई लक्षित गरेर गैर कानूनी रूपमा जनताबाट प्राप्त मतलाई दुरूपयोग गर्नुभयो भने त्यसले ठिक ठाउँमा जाँदैन. त्यसो भएको हुँदाखेरि अब जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू सरकारले आवश्यक चाह्यो भनेदेखि मन्त्री कसलाई बनाउने नबनाउने भन्ने कुरा प्रधानमन्त्रीको स्वेच्छाको कुरा हो. तर म तपाईँ मार्फत आदरणीय जनसमुदायले के भन्न चाहन्छु भने जति आलोचना पहिलेका नेताहरूले 35 वर्षसम्म हिजो पनि मैले एउटा मिडियामा हेर्दै थिएँ, जुटी खाएर केही पनि गरेन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ. अब प्रश्न सुन्ने ठाउँमा त उहाँहरू हुनुहुन्थ्यो, अब यो प्रश्नको जवाब दिने ठाउँमा उहाँहरू हुनुहुन्छ. अहिले पनि बजेट आज हो, बजेटले चाहिँ आधारभूत उत्पीडित समुदाय वर्गको पक्षमा, निम्न वर्गको पक्षमा केही बोलेकै छैन. बोल्यो के भनेदेखि मध्यम वर्गको हित गरिनेछ भन्ने कुरा मात्रै बोल्यो. मध्यम वर्गको हित गर्ने नेपालमा त झन्डै 70% मान्छेहरू निम्न वर्ग छन्, आधारभूत वर्गहरू छन्। ती वर्गहरूको चाहिँ उत्थान, ती वर्गलाई मध्यम वर्गमा पुर्याउने लक्ष्य हुनुपर्थ्यो नि बजेटमा. यी सबै कुराले के देखिन्छ भनेदेखि आलोचनाको निम्ति आलोचना गरेको होइन कि यी सबै कुराले
28: बजेटले त अप टु डाउनमा गयो नि त. बजेट त अब त यही होइन, बजेटलाई चाहिँ कार्यान्वयन गर्ने कुराहरू, बजेटमा आएका महत्वाकांक्षी योजनाहरू, डिजिटलाइजेसन,
10: एउटा पनि काम छैन जनताको. त्यो पुरानै बजेटको निरन्तरता, उदाहरणको निम्ति बनिरहेका सड़कहरूको निरन्तरता, त्यो त पहिलेकै छ.
28: किसानहरूलाई 2 करोडको सब्सिडी भनेको छ नि त, 2 करोडसम्मको सब्सिडी होइन किसानहरू.
10: होइन, पहिले के भन्नुभयो?
28: किसानहरूलाई 2 करोडको सब्सिडी
10: हो, म त्यही भन्दैछु. निम्न 2 करोड लगानी नगर्ने किसानले कसरी लोन पाउँछ? जसले 2 करोडसम्म लगानी गर्न सक्दैन, धितो छैन, ब्याङ्कमा धितो नराखिकन नेपालको चाहिँ ब्याङ्किङ प्रणालीले कुनै पनि लोन दिँदैन, र धितो चाहिँ नभएको किसानले वा तराईमा 1 कट्ठा वा आधा कट्ठा वा 10 तुर मात्रै जग्गा भएकोले कसरी 2 करोड लगानी गर्न सक्छ? अनि त्यस्तो प्रकारको किसानले भाडामा जग्गा लिएर काम गर्छु भनेर त्यो युवाले कहिले थाल्यो भनेदेखि सरकारको के हो प्रोत्साहन? त्यसो भएर त्यो पनि के हो भने अनुदानको कुरा गरियो, पोजिटिभ छ. त्यो पनि 40 लाख पनि 2 करोड लगानी गरेकालाई 5 वर्षमा किस्ता भन्ने दिने भन्दा भनिएको छ. त्यही कुरा पनि पोजिटिभ हो, तर त्यो निम्न वर्गले त पाएन. त्यसो भएर यी कतिपय कुराहरूले के देखिन्छ भनेदेखि बजेटले निम्न वर्गलाई, आधारभूत वर्गलाई कहीँ कतै पनि सम्बोधन नगरेको कुरा म पूर्वाग्रह राखेर भनेको होइन. प्लिज, उहाँहरूले चाहिँ लेखेका शब्द, अङ्क, कमा, फुलस्टपले त्यही कुरा बताएको छ.
28: होइन, हिजो तपाईँहरू वर्गीय खाडललाई चाहिँ अब पुर्नुपर्छ, सबै एक डिक्का हुनुपर्छ, समाजवाद स्थापना गर्नुपर्छ भनेर लाग्नुभयो. फेरि कतै यसले चाहिँ वर्ग वर्ग बीचको खाडललाई, यसको ग्राफलाई बढाउँदै त लगेन त्यसो भए सरकारले?
10: अनि वर्ग अहिले मान्छेहरू हिजोको स्थितिभन्दा अलिअलि फरक प्रकारले कोही विदेश गए जस्तो सुकुम्बासी कि जुन हुकुम्बासी भनेर चर्चा गरिएको छ. म तपाईँलाई चाहिँ 1-2 उदाहरण दिन्छु. सुकुम्बासी छाप्रामा बसेको व्यक्ति 60 लाख विदेश गए मध्ये कुनै तरिकाले 2-4 लाख रुपियाँ लोन लिएर दुबई कतार गयो, 1 लाख पनि जान सकिन्छ अथवा निशुल्क पनि जान सकिन्छ. 6-7 वर्ष दुःख गरेर आएर कमायो, एक ठाउँ कुनै घरेरी किन्यो, अनि त्यसलाई पनि चाहिँ तपाईँको हुकुमवासी भनेर विरोध गर्ने गरिएको छ। हिजो त ऊ रियल हुकुमवासी हो नि, तर त्यो चाहिँ
28: हिजो हुकुमवासी थियो, कमाएर आयो,
10: सरकारले के गर्यो,
28: सानो घर बनायो,
10: होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनायो।
28: अनि होल्डिङ सेन्टरमा त राम्रो छ नि त, होल्डिङ सेन्टरमा सुरक्षित हुनुहुन्छ नि त उहाँहरू होइन?
10: अब यो होल्डिङ सेन्टरमा चाहिँ कोभिड हुँदाखेरि कोभिड महामारीबाट जोगाउनको निम्ति राखेको कुरा त मलाई जानकारी छ, तर नागरिकलाई जनतालाई राज्यले निकास नदिइकन होल्डिङ सेन्टरमा लगेर राख्ने कुरा, कुनै प्राकृतिक विपद पहिरो छैन, बाढी छैन, भूकम्प होइन, महामारी होइन, बसिरहेका जनतालाई निकास नदिइकन होल्डिङ सेन्टर राख्ने कुरा कहीँ मिल्छ? मानवीयता हो त्यो?
28: तर हिजो हेर्दै थिए कुनै एउटा सञ्चारमा,
10: अहिले के हो भनेदेखि जे गरे पनि यो सरकार त भयंकर भगवानले जस्तो गर्छ भनेर प्रशंसा गर्ने साथीहरूले हाम्रो आलोचना गर्नुहुन्छ, कतिपय गर्न खोजेका राम्रा कामहरू हामीले समर्थन पनि गर्छौँ, निरपेक्ष विरोध होइन। तर जसरी बिना निकास सुकुम्बासी क्षेत्रमा हात हालियो त्यसले चाहिँ विचारा त्यो निम्न स्तरका जनसमुदायहरू बोल्न नसकिने, अलिअलि सड़कमा निस्के प्रतिवाद जस्तो गरे, उपाय केही पनि छैन, राज्य लाग्यो, त्यही उपाय नभइसकेपछि आफ्नो ठाउँमा जाने छोड्ने काम भएर जुन होल्डिङ सेन्टरको चित्रण सरकारले दिएको छ त्यो नै अमानवीय मानव अधिकारको गम्भीर उल्लङ्घन हो।
28: सुकुम्बासीहरूको तपाईँहरूको भनाइमा
10: अनि सुकुम्बासीहरूको उचित व्यवस्थापन भएन, उचित व्यवस्थापन भएन, एक प्रकारले बिचल्ली भयो, उनीहरूको ससाना पेसा व्यवसायहरू थिए, ती ससाना पेसा व्यवसाय पनि धरातमा परे, पढ्ने विद्यार्थीहरूको बिचल्ली भयो, त्यसो नगरिकन सकुशल उहाँहरूलाई वैकल्पिक स्थान दिएर उहाँलाई सकुशल स्थानान्तरण गर्न सक्नुपर्छ।
28: लामो समय त तपाईँको भोटिङ ब्याङ्क भएर बस्यो नि त सुकुम्बासी बस्तीहरू, व्यवस्थापन गर्न सकिएन नि त पुरानो सरकारले।
10: प्रश्नै होइन भोटिङ ब्याङ्कको, प्रश्नै होइन भोट कला हाले हालेन भनेर हिसाब गर्ने हो राज्यले,
28: होइन त पुरानो सरकारले यसलाई व्यवस्थापन गर्न सक्नु पर्थ्यो नि त, यो समस्यालाई समाधान गर्न सक्नु पर्थ्यो नि त।
10: किन मिल्दैन भने भोट कलाई बिउ दिएन भनेर चाहिँ छुट्याउनु होइन, राज्यको दायित्व, राज्यको आवश्यकता, कस्तो प्रकृतिका नागरिकहरूलाई राज्यले अभिभावकीय भूमिका र चाहिँ निर्वाह गर्छ भन्ने कुरा प्रमुख र प्रधान कुरा हो। त्यसो भएर कुन पक्षलाई भोट दिएनन् भन्ने कुरा ठूलो विषय नै होइन, तर राज्यको दायित्व भनेको निम्न वर्गमा रहेका जनसमुदायहरूलाई मध्यम वर्ग बनाउने हुनु पर्थ्यो। सुकुम्बासीहरू, भूमिहीन किसानहरू, निम्न वर्गहरूलाई, रोजगारी नपाएकाहरूलाई, गाउँ बस्तीहरूमा रहेका चाहिँ कतिपय पक्षहरूलाई रोजगारी सिर्जना गरेर उनीहरूलाई मध्यम वर्गमा उठाइनेछ, मध्यम वर्गलाई पनि कर सरकार हामीले नियमन गरिनेछ, तर निम्न वर्गलाई मध्यम वर्गमा उठाएर जीवनस्तर सुधार गरिन्छ भन्ने कुरा पो समृद्धि होला त।
28: तर अहिलेको अवस्थामा देशको स्थिति हेर्ने हो भने त भ्रष्टाचारले चुर्लुम्ब रहेछ हेर्नुहोस् होइन, ठूला घरानाका भनिएका व्यक्तिहरू पनि आज विभिन्न बैंक तथा वित्तीय संस्थामा देखिएका कतिपय कारोबारका विषयहरू छन् होइन, कतिपय चाहिँ अकुत सम्पत्ति कमाएका विषयहरू छन्, यी व्यावत विषयलाई त सरकारले सम्पत्ति छानबिन भ्रष्टाचारको विषयमा अगाडि सारेका छन् होइन।
10: म तपाईँ मार्फत आधुनिक जनसमुदायहरूले व्यवसाय साथीले के भन्न चाहन्छु भने व्यवसाय गर्ने साथीहरूले कमाउनुको निम्ति लगानी गर्नुहुन्छ, व्यवसाय गर्ने साथीहरूले गैरकानुनी रूपमा राज्यको कहीँ कतै पद वा हैसियत प्रयोग गरेर दुरूपयोग गरेर भ्रष्टाचार गरेको भएदेखि अनियमित काम गरेको भएदेखि छानबिन गर्ने कुरालाई हामीले विरोध गर्दैनौ, राज्यले कानूनभित्र ल्याउनुपर्छ भन्ने कुरा सही हो, तर कमाए कसरी भनेर चाहिँ लखेट्ने काम गरियो भने कसले व्यवसाय गर्छ? अहिले पनि तपाईँलाई भन्छु 14 खर्ब रुपियाँ ब्याङ्कमा छ, एकजना पनि व्यवसायी चाहिँ सकुशल लगानी गर्ने पक्षमा छैन। भदौदेखि त जेन्द्री आन्दोलन भयो भदौमा, भदौदेखि त चाहिँ पुरानो दलहरू त सरकारमा छैन, झन्डै 1 वर्ष हुन थाल्यो, खोइ त वातावरण बनेको त्यसो भएको हुँदाखेरि अलिकति चाहिँ तपाईँले भने जस्तै व्यवसायीहरूलाई पनि तर्साउने, ठुल्ठूला व्यवसायीहरूलाई, उद्योगपतिहरूलाई पनि तर्साउने, त्यसपछि गएर सुकुम्बासीलाई पनि तर्साउने, ब्युरोक्रेसीलाई पनि तर्साउने, पुराना दलहरूलाई पनि तर्साउने र देशमा चाहिँ एक प्रकारको अस्थिरता सिर्जना गर्नेतिर सरकारको चाहिँ भूमिका जाँदैछ। यसो नगरेर सबैलाई सहमतिमा, सबैलाई वार्तामा, सबैलाई चाहिँ सकुशल निकास दिने गरी सुशासनको प्रत्याभूति

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9056607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। भूमि सम्बन्धी 81 संशोधन नियमावली पास गरी सरकारले यस्तो घोषणा गरेको हो। उक्त नियमावली भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। उक्त समितिमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार केन्द्रमा भूमि समस्या समाधान समिति तथा जिल्लामा जिल्ला समिति गठन भइसकेका छन्। संशोधन गरिएको नियमावलीमा जिल्ला समितिको कार्य अवधि समिति गठन भएको मितिले 500 दिनको हुनेछ भनिए तोकिएको छ। उक्त अवधिभित्र काम सम्पन्न हुन नसकेमा नेपाल सरकारले समितिको अवधि बढ़ीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ। जिल्ला समितिको कार्य अवधि 5,000 भन्दा बढ़ी निवेदन परेको जिल्लाको हकमा 500 दिन, 1,000 भन्दा बढ़ी 5,000 सम्म निवेदन परेको जिल्लाको हकमा 200 दिन र 1,000 सम्म निवेदन परेको जिल्लाको हकमा 150 दिनको हुनेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएपछि चीनमा रहेको दूतावासले तयारी शुरू गरेको छ। मन्त्री खनाल जेठ 31 गते बिहान चीन पुग्ने कार्यतालिका छ। यद्यपि परराष्ट्र मन्त्रालयले उहाँको चीन भ्रमणबारे अहिलेसम्म औपचारिक घोषणा भनी गरिसकेको छैन। चीन स्थित नेपाली दूतावासले जेठ 31 गते साँझ 5 बजे बेजिङमा रहेका नेपालीहरूसँग परराष्ट्र मन्त्री खनालको अन्तर्क्रिया कार्यक्रम राखिएको छ। यसका लागि दूतावासले चीनमा रहेका नेपालीहरूलाई निम्तो पठाइसकेको छ। यस्तै असार 1 गते बिहान चाइना एकाडेमी अफ साइन्सका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम छ। उक्त छलफलमा नेपाल चीनबीच शिक्षा विज्ञान र प्रविधिमा चीन र नेपालबीच हुन सक्ने सहकार्यका बारेमा छलफल हुँदैछ। असार 1 गते दिउँसो र 2 गते भने परराष्ट्र मन्त्री खनालले राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। नेपाल प्रहरीका प्रहरी निरीक्षक अरूको सरूवा भएको छ। एकैपटक ठूलो संख्यामा सरूवा गरिएको हो। जेठ 27 गतेको निर्णय अनुसार 509 जना इन्सपेक्टरको सरूवा गरिएको प्रहरीको मानव स्रोत विकास विभागले जनाएको छ। विभागका अनुसार सरूवा भएका सबैको तलब आगामी असार महिनादेखि सरूवा भएकै ठाउँबाट पाउने जनाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणधीन सेती पुलको 2 पटक म्याथप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणधीन पुलको म्याद 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अप स्ट्रीम र डाउन स्ट्रीम 190 मिटरका 2 पक्की पुल र 1,07 करोड़ लागतमा पक्की पुल 1,07 करोड़ लागतमा निर्माण गर्नका लागि 2079 भदौ 26 गते ठेक्का सम्झौता भरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्र सम्पन्न गर्ने गरी एमएस रोसा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए तापनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुमारले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकोले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। सेती नदीको उत्तर साइड मा कार वास लगायत जग्गा दैनी तथा व्यवसायीलाई सड़कबाट एसियाली विकास बैंकको नीति अनुसार सड़क पहुँच दिनुपर्ने कारणले 2 घर भत्काउनु परेको थियो। तर जग्गा धनीको माग अनुसार यसको क्षतिपूर्ति र मुआवजा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ। चापाकोट नगरपालिकामा सड़क निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। चापाकोट नगरपालिका 4 पुम्दीमा मलाङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको G1/44 नम्बरको टिप्पर उकालो सड़कमा चिप्लिएर 100 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मालिका गाउँपालिका 5 निवासी 23 वर्षीय तिलक परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते परियारको गरौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो।
पर्वतको फलिवास नगरपालिका पाँच खानी गाउँमा बस्दै आएकी 52 वर्षीय सन्तु भनिने सोमकुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले साजुनी गरेको छ। गत जेठ 8 गते बागलुङको जयमिनी नगरपालिका पाँच बिना मारे घर भई खानी गाउँमा बस्दै आएकी नेपालीको हत्या फलिवास नगरपालिका पाँच खानी गाउँमै बस्दै आएका 28 वर्षीय कुशल पुरीले गरेको जिल्ला प्रहरीकारले पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विजय यादवले बताउनुभयो। घटनाको बारेमा जानकारी दिन प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले घटनाको शुरूआतदेखि हालसम्मको गतिविधिका बारेमा जानकारी गराउनु भएको हो। गत जेठ 8 गते बिहान करिब 7:45 बजेको समयमा सोमकुमारी नेपाली आफू बस्दै आएको कोठाभित्र मृत फेला पर्नु भएको थियो। घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरू गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको तथा रगत बगेको, शरीरमा भुइँमा विस्तारमा मोबिल लतपत्तिएको, कोठाभित्र ग्यास खुल्ला रहेको, खाटमा अण्डाको क्यारेट जलेको, खरानी रहेको, मृतकले कानमा लगाएका सुनका मुन्द्राहरू नरहेको, घाँटीमा सुन जस्तो देखिने पहेँलो धातुको सिक्री रहेको र औठी रहेको अवस्था पाइएको थियो। लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रदेश प्रहरी कार्यालय पोखराबाट समेत प्राविधिक सहयोग टोली खटिएर घटनाको अनुसन्धान थालिएको थियो। मेलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीएले हिजो नुवाकोटमा 2 वटा सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1 खर्ब 29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमौली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी, रातमाटे न्यू हेटौडा, रातमाटे न्यू दमौली र न्यू दमौली न्यू बुटोल गरी 3 खण्डमा प्रसारण लाइन बन्नेछ। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्तनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बनले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने उल्लेख गर्नुभयो। गण्डकी विश्वविद्यालयको रजिस्टारमा डाक्टर ढाकाराम भण्डारी नियुक्त हुनुभएको छ। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकत्वको सिफारिश समितिले भण्डारी सहित डाक्टर श्रीकान्त खतिवडा, राजेश ठकुरा राठीको नाम सिफारिश गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले नियुक्त गर्नुभएको हो। डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक हुनुहुन्थ्यो। प्रदेश सरकारले प्रतिष्ठानले खारेज गरेपछि उहाँ स्वत उक्त पदबाट बाहिरिनु भएको थियो। तनहुँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र होइन, यो आय आर्जन आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइदिए आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसबीच महिला उद्यमी संघ नेपाल तनहुँले संचालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय शुरू गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, घरायसी परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनाले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य घरायसी जिम्मेवारीको रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ। नवलपुरमा मंगलबार साँझ आएको वर्षासहितको हावाहुरीले 15 घर गोठमा क्षति पुर्याएको छ। विनय त्रिवेणी गाउँपालिका 1 सिसेनीका 17 घर र 2 गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासहित आएको हावाहुरीले सिसेनीका भोजबहादुर खनगाहा, मोतीराम खाती, धनीसरा सोमय मगर, मनबहादुर राणा लगायतको घरको छाना उडाएको बताइएको छ। तनहुँको सुकिया गण्डकीमा विश्वकप 2026 को फाइनल र सेमीफाइनलका खेल एलईडी स्क्रीनमा प्रदर्शन गरिने भएको छ। यस क्षेत्रका फुटबल प्रेमीलाई मध्यनजर गर्दै दुलेगुडाको जीके साउण्ड सिस्टम एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शनका लागि तयारी गरेको हो। विश्वकपको सेमीफाइनल खेल आगामी असार 31 र 32 गते हुँदैछ। तेस्रो स्थानको खेल साउण्ड 3 गते हुनेछ भने
फाइनल खेल साउन 4 गते नेपाली समयअनुसार राति 12:45 हुनेछ। विगत 30 वर्ष भन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउन्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै आएका संचालक गमबहादुर केसीले आफूको निशानेदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै यस क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो। बिपी चोकबाट भित्री बजार छिर्ने बित्तिकै स्क्रीन राखिने केसीले बताउनुभयो। स्थानीय स्तरमा गुणस्तरीय साउन्ड लाइट तथा इभेन्ट व्यवस्थापन सेवा मार्फत परिचित बनेका केसीले फुटबल प्रेमीहरूलाई एकै स्थानमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो भएकोमा राति पानी पर्दछ, गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने, भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबभन्दा बढी मध्य प्रदेशको 12मा 63.4 मिलिमिटर वर्षा भएको छ। यसैगरी चितौन, तनहु, मकनपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मध्य कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय समाचार। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेको बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा संचालनका लागि आवश्यक उच्च क्षमताको कम्पिटिटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर निर्माण गर्नेछ। मेटाले त्यसबाट आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुकरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्बभन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। त्यसैले विश्वका ठूला प्रविधि कम्पनीहरू र भारतीय उद्योग समूहहरूले डाटा सेन्टर क्षेत्रमा ठूलो लगानी गरिरहेका छन्। खेल समाचार। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। पोर्चुगलको जित

0: खुला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनु हुन

0: अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
1: मोबाइल 9850505770।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ। हुँ,
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
7: मोबाइल 9856043952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफल का कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658590511।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0658563130।
6: कृषि विकास कार्यालय तनहुँ, दमौली।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628727 र 9864453031।
11: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
8: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
5: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
2: सम्पर्क सुन्दर अटोक सुलेगौड़ा यामाहा शोरूम, फोन 0565 414221, मोबाइल 98 5 60 35 921 र 98 0058 84 290।
9: शुक्ला गण्डकी एफएम 97.6।
2: तपाईको आजको राशिफल शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
10: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
10: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतकारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा गरी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 28 गते बिहिबार ईस्वीसम्म 2026 जून 11 तारीक सकसम्म 1948 नेपालसम्म 1846 सूर्यदेव बिहान 5:08 भयो भने सूर्यास्त साँझ 7 बजे हुनेछ। आज अधिक ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 बजे तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधनहरू सुन्नुभयो। 5:25 बजेसम्म विभिन्न भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 सम्म शुक्ला गण्डकी समाचार, 6:30 देखि 6:36 सम्म काया कैरन, 6:30 देखि 7 बजेसम्म नेपाली बहर, 7:00 देखि 7:20 सम्म शुक्ला गण्डकी समाचार, 7:20 देखि 7:45 सम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी, 8:15 देखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00 देखि 9:15 सम्म नेपाल खबर, 9:15 देखि 10 बजेसम्म गाम्बेसीको भाका, 10:00 देखि 10:15 सम्म शुक्ला गण्डकी समाचार, 10:15 देखि 12 बजेसम्म हेलो शुक्ला गण्डकी, 12:00 देखि 12:15 सम्म नेपाल खबर, 12:15 देखि 1 बजेसम्म विभिन्न पब्गी संगीतहरू, 1:00 देखि 2 बजेसम्म लोकगीत संगीत, 2:00 देखि 3 बजेसम्म विभिन्न गीत संगीतहरू, 3:00 देखि 3:15 सम्म नेपाल खबर, 3:15 देखि 4 बजेसम्म फिल्मी गीत संगीत, 4:00 देखि 5 बजेसम्म विभिन्न आधुनिक गीत संगीतहरू, 5:00 देखि 5:15 सम्म शुक्ला गण्डकी समाचार, 5:15 देखि 6 बजेसम्म लोक चौतारी, 6:00 देखि 6:30 सम्म नेपाल दर्पण, 6:30 देखि 7 बजेसम्म भाषा भारतीय गीत संगीतहरू, 7:00 देखि 7:30 सम्म शुक्ला गण्डकी समाचार, 7:30 देखि 8 बजेसम्म गीत संगीतहरू, 8:00 देखि 8:30 सम्म कुमाल भाषाको कार्यक्रम, 8:45 देखि 9 बजेसम्म बीबीसी नेपाली सेवाको साझाबख, 9:00 10 बजेसम्म विभिन्न आधुनिक गीत संगीतहरू, 10:30 देखि 10:15 सम्म शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुनः हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो त थियो आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि पालो रहेको छ तपाईँहरूको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा छे चुसे चोलाली डुलेलो परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा पछिका लागि जोग बसाउने समय छ। शुभचिन्तकहरूले हौसला जगाउनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोड़िएका आफन्तसँग भेटघाट होला। पहिरेको कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। छोटो समयमै पनि प्रतिफल पाइनेछ। वृष राशि। वृष राशिमा माक्सेर युएओ बाबी बुबेबु फजुल खर्च बनेछ भन्ने बेलैमा होस् नपुग्नाले अर्थ अभाव देखा पर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढ़ाउनु पर्ने बाधात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको कर कापमा परि आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनु पर्ला। मिथुन राशि। मिथुन राशिमा माक्सेर काकेको गङ्ग छकेको हो। मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफिक काम गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि पशुपालन आदिमा फाइदा हुनेछ। आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने, रोक्नुपर्ने रकम हात लागी हुने समय छ। कर्कट राशि। कर्कट राशिमा डाडी डु डेडो मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ भने प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दामी नाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्महरू प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सिंह राशि। सिंह राशिमा शेर मामी मुमे मोटाटी टुटे परिस्थिति बस फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख राख्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने छन् भने नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वास्थ्यका बीच कामको बोझ बढ्नेछ भने आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइरहनेछ। कन्या राशि। कन्या राशिमा माछा टोप पिपु सहर ठपेको। सामान्य कामका लागि धेरै दौडुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। परिबन्धले चुनौती निम्ट्याउन सक्छ। ठूलो भागको आश राख्दा भएको वस्तु समेत घुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थमा झमेला भ्याउनु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिलाउन सकिनेछ। तुला राशि। तुला राशिमा माछे ररी रुरेरो ताती तुते घुम्फिर तथा मनोरञ्जनको समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ भने उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। वृश्चिक राशि। वृश्चिक राशिमा छैतो नानी नुने नुया इयो त रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता
गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ भने फजुल खर्च पनि बढ्न सक्छ। धनुराशि धनराशि अस्वस्थताले लक्ष्य अनुसार काममा जुन नसकिएला अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समय लाग्नेछ भने व्यावहारिक अलमलले आँटेका काममा बाधा पुग्राउनेछ। अप्रिय समाचारले चिन्तित तुलाउन सक्छ। गुरूजनसँग मतभेदहुनाले अध्ययनमा बाधा पुग्न सक्छ। समयको सदुपयोग गर्न नसकिएला मकर राशि मकर राशिलाई माग्छ भोजन जिखेको खेको गागी सहयोगको आशा देखाउनेहरूबाट धोकाउन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चाउनु पर्नेछ। विष्णुमा दिएको वचनले पनि समस्या निम्तानेछ। साइनो गास्नेहरूले भर पर्दा लक्ष्य प्राप्त नहुन सक्छ। समयमा सजग नभन्दा शुभचिन्तकहरू समय टालिनेछन् भने अप्ठ्यारो पर्दा सात दिनहरू कमै भेटिनेछन्। प्रक्रिया नमिल्दाले काम दोहोर्याउनु पर्ला। कुम्भ राशि कुम्भ राशिमा गुगेको सासी सुसे सोध पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने अवसर छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने मनज्ञ फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ भने प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। अन्तिममा मिन्दासी मिन्दासीमा दिदुथी अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला अरूको मुख ताक्ने बानीले पनि कामहरू अधुरा रहनेछन् भने शोकले खर्च बढ़ाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ। आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुहोला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा करम विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पश्चिम पालो रहेको छ। जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल जेठ महिना 28 गते बिहीबार आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईँको सुस्वास्थ्य, दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईँले आँटी चालिका र तपाईँले इच्छाएको काम कुराहरू पुरा होस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यदि तपाईँहरू पनि आफ्नो इष्ट मित्र दाजुभाइ साथीसँग आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, तपाईँहरूको गाउँ घरमा कुनै पनि कार्यक्रमहरू हुँदैछन् तिनको बारेमा जानकारी टिपाउनु परेको छ भने तपाईँले हामीलाई फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना टिपाउन सक्नुहुन्छ। 0745 4500 1118 3311 3311 3311 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुख बितोस्। तपाईँहरू सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 8 बज्यो.

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहुँ। फोन 0654143177, मोबाइल नम्बर 9856443।
6: अरणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
7: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू:
7: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
6: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: पर्याप्त खेल मैदानको व्यवस्था,
6: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
7: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
6: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
7: उचित पुस्तकालयको व्यवस्था।
6: थप जानकारीको लागि सम्पर्क
7: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
8: सम्पर्क नम्बर
7: 0655711195, मोबाइल 9856062112 र 9846018171।
9: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
10: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: चिसा पानी आउनुहोस् यता हो यता
11: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस्।

0: प्रश्न होमवर्क देखाउ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
1: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856633484 र 9856607988।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658563483।
5: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
6: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
7: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 9856534497 र 9856344585 सम्पर्क गर्नुहोस्।
8: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
9: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै MB ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
10: प्रोप्राइटर रोशनी श्रेष्ठ।
9: मोबाइल नम्बर 9827109066 र 9864094543।
11: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
14: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9857026676।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार पुरे गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862324493 र 9862380073
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 9562928938 र 9802822938
6: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845410950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: 97.6
1: Shuklagandha KFM 97.6
2: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
6: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98568 2587
8: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
12: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
13: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
13: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
15: यामाहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर अन नो होम विजिट अन नो इन्कम स्टेटमेन्ट यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
16: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस् नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला
13: सम्पर्क सुन्दर अटो दुलेगौडा यामाहा शोरूम फोन 0 65 414 221 मोबाइल 98 65 35 921 र 98 058 84 290
17: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
18: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
19: ओमकार
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार
18: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
19: नानी पनि
20: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ
1: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
0: With mission into the future of learning.
20: Diamond Mavi, Talchukku Bharna Sambandhi Suchana.
0: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan, Computer, Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
20: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
0: कम वान्स भिजिट द डिफरेंट
20: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0165631 9856631।
21: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
23: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
6: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9814111178, 9560077।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
3: मोगलिन मलेखु सड़क खण्डमा चारवटा पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै, डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना, इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो, र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मोगलिन मलेखु सड़क खण्डमा चारवटा पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागडुंगा मोगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरे खोला, चिरौंदी खोला, गोमती खोला र हुम्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको डकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रंगरोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी नै छन्। हुम्दी र चरौंदी खोलाको पुल निर्माणाधीन छ। ती पुलको भुइँ र पिलरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अलकत्राको भाव बढ़ेर आउन छोडेपछि त्यहाँ कालो पत्रको काम रोकिएको थियो। ढल निर्माण, रेलिङ लगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ। निर्माणको काम 43% सम्पन्न भएको छ। यस खण्डमा 38.86 किलोमिटर सड़क पर्दछ। मलेखु, बेनीघाट र मुगलिन खण्डमा 2 किलोमिटर सड़क 6 लेनको बन्नेछ। रमाइलो डाँडा, कुरिनटार, फिसलिङ, चुमलिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रका 7 किलोमिटर सड़क 4 लेनको हुनेछ। सड़कका विभिन्न क्षेत्रमा कालो पत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सड़क सुरक्षा, पुल निर्माण लगायतका काम भने बाँकी छ। यो सड़क विश्व बैंकको सहयोगमा बनाउन लागि हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सरकारले डेंगीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण क्षेत्रीय योजनामा आउने 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। यो योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने, यसका लागि हरेक हप्ता विशेष सरसफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम संचालन गर्ने योजना सरकारको छ। यसरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रमा पानीको फोहरा, पोखरी आदि डेंगी वाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कड़ाईका साथ लागू गर्ने तथा आम उपभोक्ता ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढ़ाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पहिरोको कारण अवरूद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा खुलेको छ। हिजो र अस्तिको अविरल वर्षाले सड़क अवरूद्ध भएको थियो। अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको कालीकोट सड़क खण्डको नरहरिनाथ गाउँपालिका 8 खुलालुदेखि बाजुराको सिमाना लैफूसम्म ठाउँ ठाउँमा लेदो सहितको पहिरो गएर अवरूद्ध बनेको थियो। दुई दिनसम्म वर्षा को कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सड़क खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाई सड़क सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सड़कको माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम रहेको, साथै सड़क साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 159 पालिकाले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक नगरेका तथा साउन 12 गतेसम्म पनि 49 पालिकाले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रम मार्फत पालिकामा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको अभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली पनि गठन गरिएको छ। अब विदेशको खबर। इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्स आरजीसीले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी संचार माध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल 95 अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यस यता दुवै पक्ष बीच बेला बेलामा आक्रमण र अति आक्रमण प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले मध्य पूर्व झन गम्भीर संकटतर्फ धकेलेको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गर्नुभएको छ। अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा शाकिरा, बर्ना बोय, जे बल्विन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र माना लगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। कुल खेल मध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै एक दुई दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डका 4 पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहक
1: शुक्ला गण्डकी एफएम 97.6।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा

0: त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9560231128 र 9462614726।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
6: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
0: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
12: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
7: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
7: ओम एम आभूषण सुन चाँदी दोकान।
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0655705337।

0: मोबाइल नम्बर 9847692446 9008
1: शुक्ला गण्डकी एफएम 97.6
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
3: वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाम्भीर्यका भाका
2: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपालको भरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादे उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिका कसरी जानका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नाप थापाउला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनसादी उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी रहेका छौं बिहिबारको बसेमा तपाईँको माझमा। तपाईँले रोज्नुभएका सुमधुर भाकाहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ, तर पनि मेरो आज काम विशेषले गर्दाखेरि तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिन। त्यही भएर म चाहिँ तपाईँहरूसँग क्षमा प्रार्थी छु। आगामी दिनमा पके पनि तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान चाहिँ दिने नै छु। र आज भने म तपाईँहरूको माझमा एकदमै सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ। आफ्नै घरसिकामा व्यस्त हुनुहुन्छ होला, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो काममा पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। बर्खा लाग्दैछ होइन, अहिले जेठको महिना पनि सकिन लागिसकेको छ। बिस्तारै अब असार लाग्दैछ, त्यही भएर झरीहरू पानी परिराख्ने बेला पनि छ होइन। त्यही भएर यात्रा गर्दै हुनुहुन्छ भने अलिकति विचार पुर्याएर यात्राहरू गर्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोकसङ्ग गीतको श्री स्वरूप तपाईँको माझमा आकांक्षी बजार भन्ने सुमधुर लोकभाका कार्यक्रममा स्थान दिन्छु। यसमा आवाज रहेको छ कमल खनाल र पूर्णकला विष्टको आवाजमा रहेको समुदाय शब्द कमल खनालको रहेको छ। त्यति बेलाको मान्छे कार्यक्रममा यो पहिलो लोकसङ्गीतको श्री स्वरूप।

हजुर सुमधुपाटा म तपाईँको माझमा राखिसकेको छु। कान्छी बजार भनिरहेको थियो, यसमा आवाज रहेको थियो कमल खनाल र पूर्णकला विषयको लय शब्द कमल खनालको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके, फेरि अर्को सुमधुर रूपकालाई कार्यक्रममा स्थान दिन्छु। यानी माया भनिरहेको छ, राम गगन र शान्ति पटेलको आवाजमा रहेको सबैलाई शब्द राम गगनको रहेको छ। यति बेलाको क्रममा भने सिकार्नुहोस्।

सके तपाईँहरूको माझमा यानि माया भनिरहेको थियो राम गगन र शान्ति त्रिपुरेको आवाजमा रहेको थियो मैले शब्द राम गगनको रहेको थियो तपाईँहरूको माझमा मैले स्थान दिइसकेको छु। अर्को सुमधुर रूपवार्तालाई स्थान दिन्छु। आज विशेष तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ, तर भने मेरो थोरै काम विशेषले गर्दा तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सकिनँ, त्यही भएर सुमधुर रूपवार्तालाई कार्यक्रममा स्थान दिइराखेको छु र सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ कि कस्तो लाग्छ कार्यक्रमको बारेमा चाहिँ तपाईँले सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ भन्दै त्यो बेलाको क्रममा यो सुमधुर लोकवार्तालाई स्थान दिन्छु। गोर्खा टाकु कोट भनिरहेको छ, हरिमाया गुरुङ र पृथ्वी गुरुङको आवाज परेको छ भने यसमा लय शब्द इन्द्र गुरुङ, हरिमाया गुरुङ र चन्द्र पर्याको रहेको छ भने सहन्य साथी हुने आवाज रहेको छ। त्यो बेलाको क्रममा भने सुकानु

पाँचदेखि सके हरिमाया गुरुङ र पृथ्वी गुरुङको आवाजमा रहेको थियो भनेलाई शब्द इन्द्र गुरुङ र हरिमाया गुरुङ अनि चन्द्र परियारको लागि हुने सैन्य साथीहरू हुने आवाज रहेको थियो। तपाईँको माझमा यस सुमधुर रूपबाकालाई कार्यक्रममा स्थान दिइसकेको छु। फेरि अर्को सुमधुर रूपबाकालाई स्थान दिन्छु रूपकको वर्गमा भनिरहेको छ खेम सेन्चुरी र स्पिका बैम्बु मगरको आवाजमा रहेको छ। नेत्र अर्याल र युवराज मगरको रहेको छ।

हजुर, यो सुमधुर भाकलाई कार्यक्रममा स्थान दिइसकेको छु। केम सेन्चुरी र दिपिका बोयम्बो मगरको आवासमा रहेको थियो भनेलाई शब्द नेत्र अर्याल रहीबराज मगरको रहेको थियो। रूपको प्रधान भन्ने सुमधुर लुगुवाकालाई कार्यक्रममा स्थान दिइसके। तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्टजमा कार्यक्रम गाम बेसीको भाका। आज हामी रहेका छौँ बिहिबारको बसाइमा। बिहिबारको बसाइमा तपाईँहरूको रोजामा रहेको सुमधुर लुगुवाकालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। तर भने आज मेरो विशेष गरी कामले गर्दाखेरि चाहिँ तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सकिन, त्यही भएर सुमधुर लुगुवाकालाई नै कार्यक्रममा स्थान दिइराखेको छु र सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेरा भूषण सुनसादी उद्योगले यदुले गौडामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक कागज शक्ति जनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नाप्तोल प्रणालीद्वारा नापिएका छापा अल सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनसादी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबारहरू गर्न सक्नेछ। यही भीमसेन मन्दिर थियो पहिला, अहिले चाहिँ पोखरा दमौली बस रोक्ने ठाउँ छ। पहिला पनि त्यही रोक्थ्यो, त्यो गल्लीबाट तपाईँ भित्र छिर्नुभयो भने बायाँपट्टि ओमेन आभूषण सुनसादी उद्योग भेटाउन सक्नुहुनेछ र त्यहाँ गएर तपाईँले गरगनाहरूको सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। मन पर्यो भने आफ्नो इन्स्टाग्रामका दाजुभाइ साथी सङ्गीहरूलाई पनि ओमेन आभूषण सुनसादी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा अर्को सुमधुर लुगुवाकालाई स्थान दिन्छु। मनको दरबार भनिरहेको छ। सागर आली र समीक्षा अधिकारीको आवाजमा रहेको सम्बन्धलाई शब्द लियोन देवेन्द्र फारू मगर र बेबी अनुरागीको रहेको छ।

न्यूज मधुरभाषा अमेरिकी क्रम स्थान दी सके सागर आले र समीक्षा अधिकारी का बात रहेको धुनलय शब्द लियोन देवेन्द्र सारू मगर र बीबी अनुरागी को रहेको थियो। तपाईको माग मैले स्थान दी सकेको छु। आज भने यिनै सुमधुर लुकबकारलाई कार्यक्रममा स्थान दिदै अन्य कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओबेन आभूषण संजाती उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा नवल फुरैमा भनिरहेको छ। यसमा आवाज रहेको छ डोलराज न्यौपानी, रेखा पोखरेल र श्यामकला भण्डारीको आवाज गरेको छ। लय शब्द डोलराज न्यौपानीको रहेको छ। सुमधुर बाकालाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु। तपाईँको बाँकी बल्छु भन्ने सुधोस् तपाईँहरू सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 र इन्टरनेट अनलाइनमा www.शुक्ला गण्डकी FM.com लगइन गर्दै सुन्दै गर्नुहोला।

0: शुक्लागन्ध केएफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 460 69 246, 98 0 58 00 8।
5: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्लागण्डकी 4 बनकेवा चोक।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 को दम को साथमा।
11: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
12: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
11: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
13: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
14: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
14: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
9: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 570 33 800
17: 78 98 4 61 56 58

0: 97.6
1: Shuklagandha KFM 97.6
2: Shuklagandha ki time check.
3: यति बेला बिहानको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। तनहुँ जिल्लामा पछिल्लो 24 घण्टाको अवधिमा 3 सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति जेठ 27 गते बिहान 6 बजेदेखि 28 गते बिहान 6 बजेसम्म भएको दुर्घटनामा 4 घाइते भएका हुन्। दुर्घटनामा घाइते भएका 4 उपचाररत रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। दुर्घटनाको कारण विभिन्न 5 सवारी साधनमा क्षति पुगेको छ। क्षति हुने सवारी साधन मध्ये 2 ट्रक, 2 मोटरसाइकल र 1 हाइस रहेका छन्। ट्रक मध्ये 1 आंशिक र अर्कोमा सामान्य क्षति पुगेको छ भने 2 मोटरसाइकलमा आंशिक क्षति भएको छ। हाइसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकलाई सड़कमा सावधानी अपनाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना अन्तर्गत इलाका प्रहरी कार्यालय आबु खैरेनी तनहुँमा अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रहरी उपरीक्षक लालदो सुवेदी नेतृत्वको टोलीले कार्यालय भवन, हिरासत कक्ष, अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायत विभिन्न शाखाको निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा कार्यालयबाट प्रवाह भइरहेका सेवा तथा कार्य सम्पादनबारे जानकारी लिँदै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक इन्स्पेक्टरहरूको सरूवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले बुधबार राति एकैपटक 509 प्रहरी निरीक्षकहरूको सरूवा गरेको हो। जनपद प्रहरी समूहका 509 इन्स्पेक्टरहरूलाई विभिन्न कार्यालयमा सरूवा तथा काज गरिएको छ। सरूवा भएका अधिकारीहरूले आगामी 2083 साल असार महिना देखिको तलब र भत्ता सरूवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ। सरूवा सूची अनुसार विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी विभाग र प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी प्रधान कार्यालयले आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत प्रहरी निरीक्षकको सरूवा गरिएको जनाएको हो। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मोगलेन मलेखु सड़क खण्डको 4 असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागढुङ्गा मोगलेन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको सड़कसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रंगरोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी रहेका छन्। हुग्दी र चरौदी खोलाको पुल निर्माणाधीन छ। ती पुलको भुइँ र पिल्लरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालपत्रको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी संचार माध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा हिजो 1 धरना दिएको छ। नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डीपी अधिकारी, पूर्व अध्यक्ष प्रकाश चन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखा पदाधिकारी, सदस्य एवं विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीको सहभागिता रहेको थियो। शाखाको आयोजनामा जेठो 29 गते समेत सोही समयमा प्रशासन कार्यालयमा धरना दिने कार्यक्रम रहेको छ। महासंघले निजी संचार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र संचार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभा दुवै सदनको बैठक बिहिबार बस्दैछ। संसद सचिवालयले प्रतिनिधि सभा बैठक बिहान 11 बजेदेखि शुरू हुने जनाएको हो। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने भएको छ। बैठकमा बिहिबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलको क्रममा बजेटमाथि उठेको प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हो। अर्थमन्त्री वाग्ले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री वाग्ले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि बिहिबार दिउँसो 1:15 बजेदेखि शुरू हुने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा आउने भएपछि चीनमा रहेका नेपाली दूतावासले तयारी शुरू गरेको छ। मन्त्री खनाल जेठ 31 गते बिहान चीन पुग्ने तालिका रहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले उनको चीन भ्रमणबारे अहिलेसम्म औपचारिक घोषणा भने गरिसकेको छैन। चीन स्थित नेपाली दूतावासले जेठ 31 गते साँझ 5 गते बेजिङमा रहेको नेपालीहरूसँग परराष्ट्र मन्त्री खनालको अन्तर्क्रिया कार्यक्रम राखेको छ। यसका लागि दूतावासले चीनमा रहेको नेपालीहरूलाई निम्तो पठाइसकेको छ। भर्खरै प्रसारित समाचारमा साँझ 5 बजे हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। तनहुको देवघाट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय विद्यालयका सूचना प्रविधि स्रोत शिक्षक तथा कर्मचारीहरूको लागि 5 दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम बुधबारदेखि शुरू भएको छ। तालिमको शुभारम्भ हिजो देवघाट गाउँपालिका स्थित तालिम हलमा भएको हो। तालिममा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, एमएस अफिस प्याकेज, इन्टरनेट र इमेलको प्रयोग, अनलाइन कक्षा सञ्चालन, डिजिटल कन्टेन्ट निर्माण र विद्यालयको शैक्षिक तथ्याङ्क व्यवस्थापन सम्बन्धी व्यवहारिक सिप सिकाइने देवघाट गाउँपालिकाले जनाएको छ। तालिमले विद्यालय तहमा प्रविधिको प्रयोग बढ़ाएर गुणस्तरीय शिक्षा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। देवघाट गाउँपालिकाका अनुसार डिजिटल शिक्षा प्रणालीतर्फ अघि बढ़ने क्रममा शिक्षकको प्राविधिक क्षमता अभिवृद्धि गर्न यस्ता तालिम निरन्तर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो। आज दिउँसो गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका 1-2 ठाउँमा र राति कोशी मधेस बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै हिमपातको पनि सम्भावना रहेको छ। भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी हटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकोले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्र नै सम्भावना छ। अब पालो अन्तर्राष्ट्रिय समाचारको दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसवर्ग शहरको पूर्वमा रहेको क्लिभल्याण्डको एक बस्तीमा हिजो राति भएको गोलीबारीमा अन्य 9 जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जना भन्दा धेरै संदिग्धको खोजी शुरू गरेको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा भएको छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएको देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औसतमा प्रतिदिन झण्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन जोवर्टले उद्धृत गरेको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत पत्र बिनाका हतियार रहेका छन्। अब पालो खेल समाचारको फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछन्। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिलो पटक विश्वकप खेलिसकेका छन्। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा साकिदा, बर्नाब्याए, जे बल्भिन, टाइला आलेहान्द्रो, फर्नान्डेज, बेलिन्डा र माना लगायतका चर्चित कलाकारको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेस्सी, रोनाल्डो, एम्बापे सँगै नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। हवस् त, हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो भेट साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा पुनः हुने नै छ। त्यति दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
4: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
3: मोबाइल 98 5 60 43 952 र 98 0 66

0: कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
1: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
2: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सीता पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने मरी म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0565702625, मोबाइल 9956033800, 9841356558।
4: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनुहुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0564143177, मोबाइल नम्बर 9856044343।
0: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू,
4: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
0: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
0: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634383।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसी।

0: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0654414111। मोबाइल 9855229938 र 9808222938।
2: कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840604530।
3: यामाहा बेस्ट एक्सचेंज, अझै ज्यादा अझै धेरै, विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
4: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्स को व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
5: सम्पर्क सुन्दर अटो सोलेगौड़ा, यामाहा शोरूम। फोन 0564142121, मोबाइल 9855335921 र 9008584290।
6: ए गर्मी आमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, सेयर गर्दिन कि क्या हो?
5: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
10: Come on everybody. Hello Shukla Gandaki.
9: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
11: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो, हाई, गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला सुन्दा गर्दै सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। र आजको एपिसोड भनेको चाहिँ थर्सडेको एपिसोड रहेको छ। विशेष आजको यस एपिसोडमा चाहिँ हामी अन्ताक्षरी खेल्नेछौ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा, प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने पनि त्यहाँ जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला है। र अब तपाईँको ठाउँतिर के कस्तो कामहरू हुँदैछ, मौसम के कस्तो छ, त्यसबारेमा जानकारी गराउन चाहिँ सक्नुहुन्छ स्टुडियोको लाइनमा चाहिँ जोडिएर है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि काफ लेबलको यो गीत राख्दैछु उनको स्वेटर मुभीबाट। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

यति बेला भने तपाईँ सम्पूर्णको लागि एका फ्लेभरको यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ, सबैले यति बेला भने अर्को गीत राख्दैछु म, हुम्लाको लिमी कति राम्रे तिमी भएको गीत चाहिँ रहेको छ, राम राम सत्यमूर्तिबाट, बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हुम्लाको लिमी कति राम्री तिमी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा चाहिँ छँदै नै छ यति बेला भने अर्को गीतलाई राख्दैछु चरीको घर गोडैमा भए बोलको गीत चाहिँ रहेको छ आउने नै छु म फेरि पनि यति बेला भने यो गीत सुन्दै गर्नु होला है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु, जुनको ज्योति ल्याएर दिन्छु भन्ने भोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्राम पछि आउने नै छु, सुन्दै गर्नु होला है त।
1: जबसम्म तिमी छौ अनि म छु,
2: अनि म नभएको भए के हुन्थ्यो नि?
1: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला, नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
2: ओहो मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
3: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगुडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रश्न होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 98560-33384 र 98560-67988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार दुले गौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324793 र 9856283073
2: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ हिँड त्यतै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707444
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँला है
9: दीर्घायु फर्निचर सोरुम
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0665709704 मोबाइल नम्बर 9847061268
10: 9857062068
12: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
13: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
14: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोर माइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
13: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
14: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
13: पोखरा जाने बाटोतिर
15: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
13: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628727 र 9864453031

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त मैले राखिराखेको नै छु। आज चाहिँ अन्ताक्षरी खेल्ने दिन, अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72 911 र 98066611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। कार्यक्रममा जोडिनु होला अनि तपाईँले आफूलाई मनपर्ने गीत कुनै पनि छन् भने त्यो गीतबाट चाहिँ शुरूआत गर्न चाहिँ सक्नुहुन्छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ मेरो कल्पनामा आज एउटी परिवारको गीत चाहिँ रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मैले त्यही भएर मन पराएको बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदी हुनुहुन्थ्यो, तर ठ्याक्क आवाज चाहिँ सुने तर उतैतिर व्यस्त हुनुहुन्थ्यो कि जस्तो लाग्यो, त्यही भएको चाहिँ फोनलाई मैले डिस्कनेक्ट गरिदिएँ। यति बेला भने गीत राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गुराँस फुल्दा भने घमाइदो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ? म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार। हजुर नमस्कार।
1: हजुर दर्शन नमस्ते। नमस्कार सन्चारम हुनुहुन्छ?
0: हजुर सन्चारम छु। हजुरको के छ खबर?
1: ठिकै नै छ भन्नुभयो तपाईँ, त्यही त खासै केही छैन।
0: अनि खाना खानुभयो कि खानु भएको छैन त नि?
1: खाना त भइसक्यो भनौँ।
0: हजुर अनि के गर्दै हुनुहुन्थ्यो अहिले?
1: हजुर हजुर के भन्नुभयो?
0: के गर्दै हुनुहुन्थ्यो अहिले?
1: ए म केही पनि गरेको छैन, अहिले त यता भिमातिर छु अनि यही बसिराखेछु।
0: ए ल अब हजुरबाटै सुरु गरौँ न त है। ला हजुरै आउनु भएको छ, फेरि हजुरले गाउँदिन भन्नुभयो भने त कसो होला? मान्छे भयो नि केही नि भएन। अब फेरि साथीहरूले पनि फेरि किन नगाउनु भएको भनेर भन्नु होला। एउटा मात्रै गाउनु भए पनि भयो है? ल हुन्छ।
1: सबै हात गोटे अप्ठ्यारो भएको मलाई।

0: हुन्छ दिदी, हजुर यति बेला भने फोन गर्नु भएको थियो दिदी हुनुहुन्थ्यो, रोशिका दिदीले चाहिँ पूर्णिमाको जुन बोलको गीत चाहिँ गाउनु भयो है। अब पालो तपाईँको रहेको छ, अब विशेष त आज चाहिँ अन्ताक्षरी खेल्ने दिन हो, कार्यक्रमको नियम पालना गर्दै दिदीले चाहिँ एउटा मात्रै टुक्का भए पनि गाउनु भयो है, टुक्का भन्दा पनि एउटा मात्रै गीत भए चाहिँ गाउनु भयो। अब तपाईँ आउन सक्नुहुन्छ, नबाट चाहिँ पालो परेको छ तपाईँको लागि। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, सन्चै छु, तपाईँको के छ खबर? ल स्वास्थ्यको ख्याल अलि राख्नु होला है त। ल अब के काम हुँदैछ हाम्रो पाथरदीतिर, ल सुनाउनुहोस् त।
1: ए पाथरदीतिर काम त अब त्यसो खेत आली खाली खन्ने, खेत गर्दै आली खन्ने केही हो अचारको काम, अब अलिक दिनमा रोपाइ मकै चोरी खन्ने कामै काम छ। अब यसो खुर्सानीहरू लाग्छ तिनीहरूलाई गोडमेल सब्जी गोडमेल त्यही हो।
0: कार्यक्रम सुन्नु भएको छ कि छैन?
1: कार्यक्रम खै खासै लाएन, यता कार्यक्रम सुन्ने भनेको म अलिक तल खाल्सामा छ
0: हजुर,
1: त्यही हुँदाखेरि अलिक ऊ भएको छैन, सुनेको छैन

0: ल फेरि पनि मबाटै पर्यो है त
1: मबाटै हो ल मबाट आउन त त्यही भाग्ने कुरा हो मोरी फुलमाथि मायाको तिरेले पुछ यो
0: तबाट आयो है
1: हजुर
0: तबाट

0: ल म बाटे पर्यो है फेरि पनि
1: म त आज त भाग्यले साथ दिएको त
0: हजुर
1: परेको मान्छे हो तिमी माया गर्छ देखाउन जान्दिन किन रहेछ मनमा तिमी आउने त फेरि
0: ल फेरि तबाटै पर्यो मलाई चाहिँ होइन त
1: मलाई मबाट नानीलाई
0: तबाट

0: ए
1: ल भाइ त भाइ हजुर
0: एकै सल्ला तिहारी बिस्तीमा जोनी मेरी माया न भैदो भैदोनी ल अहिले चाहिँ नबाट ल
1: ल नबाट पऱ्यो नि त मलाई फेरि नबाट नरिसाऊ मितिनेजु नरिसाऊ मितिनेजु खुट्टैमा गरिदिन्छु म त ज्यू ज्यू ल उबाट गाउनुहोस् हजुर मबाट

0: ल नबाट गाउनुहोस् है.
1: नबाट कि मबाट?
0: नबाट.
1: नबाट
0: हो हजुर. नबाट है. न नरिवल न क्या
1: ए नबाट. म त त्यही त नबाट भने जस्तो लाग्थ्यो फेरि. नबाट भने जस्तो नै कि फेरि मैले.
0: हजुर म त न न भनिरहेको छु फेरि.
1: यो मेरो मन भाग सदाबाट.

0: ए बिजुलीको तार तार तार फुर्सद भए ए हजुर भेटौ शनिबार
1: ल रबाट गाउनुहोस् हजुर ल मबाट मलाई परेको हो तर मबाट चाहिँ अब साथीलाई पालो दिउँ है त
2: धन्यवाद
1: ल हुन्छ अब के भन्छ अरे स्वास्थ्यको ख्याल चाहिँ राख्दै गर्नु होला कार्यक्रम चाहिँ अब सुन्नु भएको छैन भन्नुभयो होइन अब सुन्नु भएको भए चाहिँ अन्तिम संस्तुँदै गर्नु होला भन्न मिल्थ्यो अब त्यो पनि मिलेन ल अब आजको दिन चाहिँ तपाईँको शुभ बितोस् अब साथीहरूलाई सम्झाउनुहोस् है त
2: त्यही हो अरू त कुनै उपाय छैन साथीहरू सम्झिने मात्रै हो कहिले कहीँ यसो प्रचण्ड मिल्दा फोन गर्ने साथीहरूले सम्झिराख्छ अब सर्वप्रथम चाहिँ मेरो प्यारी बहिनीलाई होइन
1: हजुर धन्यवाद
2: अनि चाहिँ हाम्रो रेमाजी र सिकाजीलाई अनि सपनाजीको चाहिँ वैवाहिक जीवनलाई पनि धेरै धेरै शुभकामना सहित जापान जानु हुने अरे जापान जाने भन्दाखेरि त धेरै खुसी लाग्यो उहाँलाई अझै धेरै धेरै शुभकामना जापान गएर राम्रो कमाएर आउनु होला दाम्पत्य जीवन खुसियाली होस् भन्न चाहे अनि हाम्रो सावित्रजी तिनजना मेम कता हुनुहुन्छ अनि तिनजना मेम कता हुनुहुन्छ अनि यता हाम्रो आइन सरलाई अनि राजन उपदेश सर लगायत शुक्ल गण्डकी होल युनिट अनि यता हाम्रो नरेन्द्र रिमलजीलाई धेरै नमस्कार सहित अनि हाम्रो त्यतै मेरो दिदी सलिमा दिदी भेनाज्यूहरू भान्जा भान्जीहरू हुनुहुन्छ अनि त्यतै राधा राईज्यू कुबेर राई गीता राई अनि शान्ति साइरा मोहम्मद मिया दुईटै मधु बहिनीहरू अनि चेतना बहिनी अनि प्रतिमा बहिनी अनि जलमाया बहिनी अनि यता लक्ष्मी बहिनी रोहिता बहिनी अघिमा बहिनीलाई धेरै धेरै सम्झना छ बहिनी भन्न चाहे अनि यतै हाम्रो अमृत तुला झर्जीलाई नमस्कार है हजुर म बिजी छ भन्न चाहे अनि हाम्रो भानुबाट आउनुहुन्छ मिठो स्वर्ग धनी हाम्रो केतुजीलाई हजुर फोन गर्न चाहिँ अलि समय छैन त्यही भएर हजुरलाई चाहिँ सम्झिरहेको छ नमस्कार छ है भन्न चाहे त्यस्तै हाम्रो ऋषिजी हुनुहुन्छ अनि हाम्रो तोपजी हुनुहुन्छ चन्द्रजी हुनुहुन्छ सन्तोषजी आशिष भाइ अनि यता हाम्रो मिठो स्वर्ग धनी कुञ्जन सिंह गुरुङ लगायत अनि हाम्रो गाउँवासी बुवा आमा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णलाई पाइमिना हाम्रो हरिलाल थापाजी अनि मिना मिनिस्टर लगायत अरू दिदी बहिनीहरू लगायत बाबा आमा सम्पूर्णलाई भन्न टिका चाहे हस्तर भाइलाई नमस्कार शुभ दिन
1: हुन्छ नमस्कार शुभ दिन यति बेला भने फोन गर्नुभएको थियो ताराजी हुनुहुन्थ्यो पाथरदीबाट उहाँले पनि अन्ताक्षरी खेलेर त गइ नै सक्नुभयो तपाईँको पालो रहेको छ आउनुहोला है भनेर त भनिराखेको नै छु यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गीत रहेको छ घरमा छेची टिक्क परे कि पियारी बलको गीत अनि यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राम विश्रामपछि आउने नै छु सुन्दै गर्नुहोला

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
2: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 98261 5107। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235527763।
16: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
17: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
16: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
16: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
13: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560828587।
18: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
20: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658570676, मोबाइल 9855602676।
23: कता हिँडेको आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843328811।
25: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
26: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
27: सम्पर्क सुन्दर अटोक दुलेगौंडा, यामाहा शोरूम, फोन 0658414221, मोबाइल 9855635921 र 9008584290।
28: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
29: बिरामी परीक्षण,
28: निशुल्क औषधि वितरण,
29: प्रयोगशाला सेवा,
28: पञ्चकर्म, पूर्वकर्म,
29: बस्ती कर्म,
28: शिरोधारा,
29: नस्य कर्म, जलनेति,
28: छार सूत्र सेवा,
29: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
28: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
29: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
28: अग्निकर्म, मर्म चिकित्सा,
29: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634383।
30: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स। सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143770, मोबाइल नम्बर 9856044343।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: ओके एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. अब तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै अब तपाईँसँग अन्ताक्षरी पनि खेलिराखेको छु. र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9860663611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु. र अब आउने साथीको लागि मबाट चाहिँ पालो परेको छ है, कार्यक्रममा जोडिनु होला. यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु. हेलो नमस्कार.
1: हेलो गुड मर्निङ नमस्ते झोडले.
0: हजुर गुड मर्निङ नमस्ते झोडले दाई, सन्चै आरामै हुनुहुन्छ क्यारे अन्त?
1: एकदम आराम कुशल छु अनि तपाईँ पनि आरामै होला भन्ने पूर्ण विश्वास पनि लिएको छु.
0: हजुर अब दाईको आशीर्वादले आरामै छु भन्नु है त.
1: त्यही
0: त हजुर. अनि ल कार्यक्रम सुन्नु भएको छ कि छैन दाईले?
1: आज मैले सुन्न भ्याइदिनँ
0: क्या. ल सुन्न भ्याउनु भएको थिएन, माबाट चाहिँ पालो परेको छ क्या आज त अब गाउने.
1: आज त फर्स्ट डे हो नि त.
0: हजुर
1: आइहाले अब मबाट भन्नु पनि हो.
0: हजुर मबाट
1: नतिमलाई न मलाई भयो जो बान
0: नबाट पर्यो होइन त. नबाट अब नबाट आज मलाई नले छोडे होइन नि त.
1: हो र?
0: हजुर नबाट.

0: मामा ल फेरि मबाटै पर्यो है त दाई
1: ओहो फेरि मामा ल्याइदिएको
0: हजुर
1: माइती घर तिम्रो होइन पराइ घर जाऊ कहिले काहीँ बिदाली जन्म घर आऊ
0: ऊ बाटो पर्यो है नि त
1: हजुर

0: सारा खुशी तिम्रै लागि किन्थे होला, संसारका सारा खुशी तिम्रै लागि किन्थे होला। ल लबाट गाउनुहोस् है त।
1: खै लबाट लालुपाते मुग्यो भुइँतिर लालुपाते नुग्यो भुइँतिर भने जाने एउटा
0: हजुर हजुर छ छ लालु पाते नुख्यो भुइँतिर किलाउ माया मैतिर किलाउ भुइँतिर
1: त्यही भयो तपाईँले सहयोग गरिदिनु भयो तपाईँको त्यसैमा दिनु तपाईँ त मात्रै जनाइदिएको
0: ल हुन्छ दाई अब साथीहरूलाई सम्झाउनुहोस् है त।
1: हुन्छ यसो चाहिँ दुई चारवटा भए पनि उस गरिहाल्यो कि होइन
0: हजुर
1: ल अब त्यही नै हो मैले जानेको है ल साथीहरू सम्झिनु पर्छ फर्स्ट मन्थ त तपाईँको लागि त्यसपछि हाम्रो शुक्लकण्ठक एफएम होल इन्टरको लागि यति बेला जसले शुक्लकण्ठक एफएम ट्युन गरेर बसिरहनु भएको छ सुनिरहनु भएको छ उहाँहरू सम्पर्क लागि र अगाडि आउने को को साथीहरू आउनुभयो पुरा अगाडि आउने साथीहरू अब पछाडि आउनु त सायद टाइम छैन होला सबै सबैको लागि भन्दै हजुरबाट बिदा हुने टाइम फेरि भेटौँला नमस्ते।
0: हुन्छ नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो स्याङ्जाबाट। र अब दाईले चाहिँ प्रायः जसो गीत गाउने बेलामा चाहिँ खासै सहभागिता जनाउनु हुन्थेन होइन, अब दुई तिन दिन लगातार जस्तो भयो होइन, लगातार भन्दा पनि दुई तिन दिन चाहिँ हाम्रो दाईले चाहिँ सहभागिता जनाउँदै हुनुहुन्छ। अब यसरी नै अब तपाईँहरू पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। अब गाउँदै नगाइकन बस्यो भने जहिले गीत कति मात्रै सुन्ने होइन, कहिलेकाहीँ त आफ्नै आवाजमा पनि सुनाइदिने हो कि, त्यही भएको भएर अब कार्यक्रममा जोडिनु होला, आफ्नो प्रतिभालाई चाहिँ राख्न चाहिँ पछि हट्नु हुँदै हुन्न है। अन्तिममा अब बिदा मागेर जानुपर्ने बेला त हुन आँटिसक्यो के अरे, त्यही भएर चाहिँ अन्तिम नै भने मैले यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा सहभागिता जनाउनु हुने फोन ट्राई गर्नुहुने सबै सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ भन्दै अब कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा लहनले जोडायो कि बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम .com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई।

0: शुक्लागन्धकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840761268,
7: 9850606268।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850633384 र 9850667988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856344343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
15: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-5706।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याहको ठिक 12 बज्यो।

0: तीन वर्षदेखि काठमाण्डु जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको हो। यो मुद्दामा हिजोका लागि पेशी तोकिएकोमा सुनवाई भएर हेर्दा हेर्दैमा गएको छ। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल हुने गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित 30 जना विरूद्ध तीन वर्ष अघि कृत्य ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी चार कसुरमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको थियो। मुद्दा दायर पछि थुनचेक बहस र आदेशसहित 70 पटक भन्दा बढ़ी पेशी चढ़ेकोमा तीन वर्षपछि सुनवाई शुरू भएको हो। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध तीनजना चिनिया चिकित्सकको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेको उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर ओ सियनलिन, डाक्टर चेन सियलिन र डाक्टर लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। ती चिकित्सकहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए। उजुरीपछि गएको जेठ 1 गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानूनी काम भएको पत्ता लागेको थियो। काउन्सिलले बिना दर्ता सञ्चालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कार्यवाही गर्न काठमाण्डु महानगर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ। यसै गरी काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली चिकित्सकलाई समेत 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामै 5,100 रूपियाँले घटेर 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 90 रूपियाँले घटेको छ। हिजो तोलाको 4,740 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज तोलाको 4,650 रूपियाँमा झरेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरको भीमफेदी वैद्यमा जीप दुर्घटनामा इन्जिनियर सहित चालकको ज्यान गयो, पश्चिम नवलपरासीका किसान रोपाईमा व्यस्त लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153519990 5351990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीमफेदी गाउँपालिका 8 वैद्य मार्गको भित्री सड़कमा गए राती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित गाड़ी चालकको ज्यान गएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको मान्डु हाइड्रो पावरबाट इप्पातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा निजगढ़ काठमाडौँ द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र गाड़ी चालक बोधराज बुढाथोकीको ज्यान गएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फीट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पश्चिम नवलपरासीका किसानले धान रोपाई शुरू गरेका छन्। गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पालही नन्दन गाउँपालिकाका किसान खेतमा धान रोप्न व्यस्त भएका छन्। कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेका हुन्। नहरको पानीका भरमा रोपाई गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाई गर्न थालेको किसानहरू बताउँछन्। यस वर्ष 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहर भरि पानी पुगेको पश्चिम गण्डक नहरका प्रमुख तिलक राम बुढाथोकीले जानकारी दिनुभयो। यति बेला रोपाहार नपाउँदा कतिपय किसान भने घरमा भएका जनशक्तिबाट मात्रै रोपाईमा जुटेका हुन्। अब विदेशको खबर। संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया सहित 22 देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण, अपहरण, धम्की तथा दरत्रासका गतिविधि तत्काल बन्द गर्न कड़ा चेतावनी दिएका छन्। ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू, विभिन्न देशमा रहेका असन्तुष्ट व्यक्तिहरू, पत्रकार तथा यहूदी इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। ती देशहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आईआरजीसी अन्तर्गतका गुप्तचर निकाय तथा यसको विदेशी अपरेशन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै गोप्य तथा आक्रामक अभियान सञ्चालन गरेको आरोप लगाइएको छ। उनीहरूले आफ्ना नागरिक र राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफूहरू एकजुट रहेको जनाउँदै अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूले इरानलाई यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्। इरानले भने यी आरोपबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। पछिल्ला वर्षहरूमा पश्चिमी देश र इरानबीच क्षेत्रीय प्रभाव, सुरक्षा चासो तथा गुप्त गतिविधि सम्बन्धी विवाद निरन्तर बढ़दै गएको छ। 22 विश्लेषकहरूले देशको यो संयुक्त चेतावनीलाई इरानमाथि बढ़दो अन्तर्राष्ट्रिय तथा कूटनीतिक दबावको संकेतका रूपमा लिएका छन्। अब खेल खबर। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समय अनुसार आज मध्यराति मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन्। उद्घाटन समारोह नेपाली समय अनुसार आज राति 9:15 शुरू हुनेछ भने उद्घाटन खेल 12:15 राति हुनेछ। यसै गरी क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गर्ने तयारी छ। यसैगरी तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति गर्ने तयारी छ। तीनवटै उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको प्रस्तुति हुनेछ। यसपटक विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली छन्। समूह चरणपछि शीर्ष 2 टोली तथा तेस्रो हुने मध्ये उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्नेछन्। नयाँ ढाँचा अनुसार पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ, जसका कारण विश्वकपका कुल खेल संख्या 64 बढ़ेर 104 पुगेको छ। प्रतियोगितामा कुल 1248 खेलाड़ी सहभागी छन्। विश्वभरका 71 देशका 449 व्यावसायिक क्लबबाट खेल्ने खेलाड़ीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। यस विश्वकपमा एशियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन्। यी टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सि भने मध्यम वर्षा हुने। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन। नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दरत्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि शुरू हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागण्डक एफएम 97.6
1: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 98460-78022।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 98560-55-77।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
7: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
8: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082

0: 1115 मोबाइल 9856062112 र 9846018171।
1: यो चम्सुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
2: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
3: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 9856033878, 9841656558।
5: यामाहा बेस्ट एक्सचेंज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
4: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस्। नया किन्दा रु 6000 क्याश डिस्काउंट, फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
6: सम्पर्क सुन्दर अटोक सुलेगौड़ा, यामाहा शोरूम, फोन 0965414221, मोबाइल 9856035921 र 9008584290।
7: नौनी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त, सिङ्गो बनिसका पनि हो।
9: हाम्रो वन, हाम्रो धन, डढेलेबाट जोगाउन गरौँ जतन। वनमा डढेले लगाउने कानुनी अपराध हो। डढेले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: मेरिया मैनी, कस्तो राम्रो गहना।
12: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161069, 9807725229।
14: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर।

0: गण्डकी सात दुलेगौड़ा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नंबर 9841694378 9811396902
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: बाल विद्या मन्दिर मावि बीबीएम शुक्ला गण्डकी 4 दुले गौड़ामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
3: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
4: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065414285 98560354497 र 98560354385 सम्पर्क गर्नुहोस्।
5: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
6: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
7: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
8: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
6: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
9: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
11: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस्तार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक गोमगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
17: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्लागण्ड चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 9850623128 र 9462614726
19: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
20: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
19: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
20: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्लागण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840694543
21: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
22: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
21: खैरेनी टार कहाँनिर छ यो राजु टायर
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
21: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
22: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: With mission into the future of learning.
2: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
1: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
2: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
1: कम वान्स भिजिट द डिफरेंट
2: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालको कास्की फोन 061-563-146 98-560-3152।
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285587।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्मुनियम, अब युपीभीसीको साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98-560-22938 र 98-028-22938।
15: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
17: सम्पर्क 0564-14-221, मोबाइल 98-560-35921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
21: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।

0: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
1: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0161577444, 543333।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई।

0: म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा एघारमा भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
1: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
0: पर्याप्त खेल मैदानको व्यवस्था
1: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
0: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
1: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
0: उचित पुस्तकालयको व्यवस्था
1: थप जानकारीको लागि सम्पर्क
0: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी साथ खैरेनी टार तनहु
2: सम्पर्क नम्बर
0: 0655711195 मोबाइल 98560621112 र 98460181871।
3: ओइ वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ने त्यतै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707044
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
8: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
10: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939839।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
10: मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65544-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: With mission into the future of learning.
5: Diamond Mavi Talsukko Varna Sambandhi Suchana.
4: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
5: देखि तनहुको खैरेनी र साबिकको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
4: कम वान्स भिजिट द डिफरेन्ट
5: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचोक कास्की, फोन 0-61-563-146, 98-65-63-152।
2: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0-65414-184, 98-65-62-210 र 98-65-62-345।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0-65-70-676, मोबाइल 98-65-62-676।
10: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन,
0: के भनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
1: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
10: 9857062068।
11: सृजना बोर्डिंग स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
12: सृजना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
11: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
12: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
11: सम्पर्क
12: सृजना बोर्डिंग स्कूल शान्ति मार्ग सृजना चोक पोखरा,
11: फोन नम्बर 0161578053 र 5255015।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9235527763।

0: बाल विद्या मन्दिर मावी बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावी बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585 98560435497 र 98560434585 सम्पर्क गर्नुहोस्।
3: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडा।
0: It's new galaxy time.
4: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
0: संस्थाका विशेषताहरू:
4: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
0: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
4: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
0: किसान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
4: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
0: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
4: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
0: विस्तृत जानकारीका लागि
4: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट
0: नदीपुर पोखरा।
4: फोन 0615702110 र 5853077।
5: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
2: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू:
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
2: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
2: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
2: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहु। सम्पर्क 0655712198 र 98560001।
3: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
8: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
9: फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बेसी माग, नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-0909।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
13: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: सक्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
1: सम्पर्क 0654142121, मोबाइल 98565935921।
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस, यमाहा।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त मपुरीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
11: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला।
12: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
2: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
2: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
2: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
1: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
2: र मोबाइल नम्बर 98560385।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62-099।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665-70-9, मोबाइल नम्बर 98460-61-268।
9: 98560-60-268।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनी आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
18: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
19: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
19: हाम्रा विशेषताहरू:
18: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
19: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
18: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
19: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
18: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655-71479 र 98560-62265।
7: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702039 मोबाइल 9956063636।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 6 खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460 26617 र 9161638981।
5: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
5: रामधाम सुनसादी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840778022।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा।
7: मोबाइल 9560055770।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: सूचना एस तनहु सेवा हस्पिटल गुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 9856043।

0: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि दुई दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो। ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति। र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका कारण अवरूद्ध भएको सदन हिजोदेखि खुलेको थियो। हिजो परराष्ट्र मन्त्रीले सीमाबारे प्रधानमन्त्रीको भनाईमा स्पष्ट पारेपछि सदन खुलेकोमा आज पनि केही बेर प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। अवरोधपछि प्रतिपक्षी दलहरूलाई समय दिएको थियो। त्यसपछि दलीय आधारमा बजेट माथि छलफल शुरू भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ़ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जीडीपीको 32-33% कहीँ पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लीले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाई छ। उहाँले जे 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनु भएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसकेका पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च प्रति अंश 5,589 पुगेको थियो। आज प्रति अंश 4,082 कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढ़ी हो। सुनको भाव सन् 2025 मात्रै 60% भन्दा धेरैले बढ़ेको थियो। सन् 2026 वर्षको शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्यपूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाउ 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराती सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढ़ीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढ़ीले अध्यावधिक फारम पेश गरिसकेका छन्। तोकेको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली कांग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने कांग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 तारीकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रममा रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर. आज मध्यरातीदेखि शुरू हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ. संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ. जर्मनीको बोनमा जारी 10 दिने जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान, स्ट्याण्ड र सबै आयोजक शहरहरूमा देखिने बताएको छ. प्रतिवेदन अनुसार यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ. खेलका क्रममा मैदानमा रहने खेलाड़ीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रंगशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन. संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ. फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ. 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति 1 बजे मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्. पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 देशले संयुक्त रूपमा आयोजन गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष. विपन्न, असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू. 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने. अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो. ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति. र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता.
5: नेपाल ब्याङ्क लिमिटेडका
6: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन.
7: त्यही त नि बुढा, म पनि दिगदार भइसके. पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
8: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
6: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ.
7: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ. उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ. सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै. हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ. साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ. सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक.
9: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल. मोबाइल 9008526466 र 9847739839.
10: मेरिया मैने कस्तो राम्रो गहना. होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल.
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक.
13: प्रोप्राइटर रामु विश्वकर्मा. मोबाइल नम्बर 9811616069, 9807725229.
14: प्रोप्राइटर राजु विश्वकर्मा. मोबाइल नम्बर 9811433222, 9807769142.
15: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
21: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
22: सम्पर्क सुन्दर अटोक सुलेगौड़ा यामाहा शोरूम, फोन 0564142121, मोबाइल 9856035921 र 9008584290।
23: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
24: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
23: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
24: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।

0: अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भव।
0: मोबाइल 9856043952 र 9806656586।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
3: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: सुन, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मानीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0-65-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9842614726।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
17: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996।
18: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
19: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
18: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
18: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
18: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856344343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
20: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

गाउन छोडी त सपना पूरा नहुँदो रहेछ साथी। सुन त, हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्नु छ। मैले कहाँ आमा भाषण चाहिँ थियो है, मेरो आमालाई भन्दे मेरो सपना पुरा नहुन्छ, बुढी नहुनु भन्नु ल।

न मान्छेको व्यवहार मान्छे जस्तो छैन, यहाँ घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौ नि, छैन सहर,

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक। एस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बिपी चोक, तनहु, फोन 0654-14-377, मोबाइल नम्बर 98560-44-343।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665-70-052, मोबाइल 98560-28-587।
14: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
14: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
16: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
16: ओम एम आभूषण सुनचाँदी दोकान,
14: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 9847269246, 9800582808।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
20: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
22: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
23: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
22: ए त्यसो भए त म गइहाले,
23: चिया त पिएर जाऊ,
22: अहिले हतार छ, पछि आउँदै गरौँला है।
24: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
24: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
25: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
23: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
24: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0656570937, मोबाइल नम्बर 9847061268,
23: 9856607268।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

छैन। नियतिले हामीलाई टाढा बनाउँदैछ या तिमी एक हुनबाट टाढिँदैछौ, तर आफ्नै प्रेमको मुना छिनाएर भोलि घरबाट अन्त्य कुरा छिमेदी। जसलाई चाहे अपनाउन पाए, तर जसलाई पाए त्यो मेरो चाहना होइन।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल

0: स्वदेशी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौड़ा प्रोपाइटर दुसना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9811396902।
2: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: शुक्ला गण्डकी FM 97.6।

0: भन के कुरा
1: सुन न म हजुर बिना बाँच्नै सक्दिन प्लिज हामी बिहे गरौँ न
0: बिहे त्यो पनि तिमीसँग मलाई अहिले नै बिहे गर्नु छैन यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेबडेमा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुन चाँदी दोकान,
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-28008।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
15: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
20: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
19: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
20: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
20: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
19: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825352773।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागण्डकी एफएम 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब युपीभीसीको साथमा
3: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028 22938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98560 28587
9: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
6: किन आमा के भएर
9: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
9: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
8: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्बर
9: मोबाइल 98563 43952 र 98066 56586
6: कता हिँडेको आइफोन हातमा लिएर
10: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
10: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 414 050 मोबाइल 98463 23811
11: घरमा सुख शान्ति कहिल्यै भएन आँटेको काम पनि बन्दैन
12: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकाह लगाएर निको पो हुन्छ कि
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
11: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
3: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै
2: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहात रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ पाँच बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँग इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। नवलपुरको गैडाकोट नगरपालिका चार रानेताल स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। गैराती लोडेनीबाट गैडाकोटतर्फ आउँदै गरेको LU1K 4437 नम्बरको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भए सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी युवराज खड्काले बताउनुभयो। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका 11 बस्ने 25 वर्षीय निरज अस्रामे मगर, क्रेनमा सवार मध्यविन्दु 11 का 60 वर्षीय दिलबहादुर कुमाल, 27 वर्षीय निर्मल दराई, 52 वर्षीय पूर्णप्रसाद दराई, 53 वर्षीय अर्जुन बहादुर दराई र 50 वर्षीय अमर दराई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो। सबै घाइतेलाई उपचारको लागि भरतपुर स्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा भएका प्रमुख अपराध अनुसन्धान तथा कार्यवाहीको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयका सूचना अधिकारी संघको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले जिल्लाको शान्ति सुरक्षा र सुशासन सम्बन्धी प्रगति विवरण प्रस्तुत गरेको हो। कास्की प्रहरीका अनुसार जेठ महिनामा मात्रै विभिन्न विधाका 24 मुद्दामा 206 जना विरूद्ध मुद्दा दर्ता भएका छन्, जसमा सबैभन्दा बढ़ी बैंकिङ कसुरका 66 वटा रहेका छन्। यस्तै अभद्र व्यवहारको 40, ठगी तथा आपराधिक लाभका 20, लागू औषधका 14, साधारण चोरीका 9, जबरजस्ती गरेका 6 र झुण्डिएर आत्महत्या गरेका 12 वटा मुद्दा दर्ता भएका छन्। जेठ महिनामा लागू औषध सम्बन्धी 14 वटा मुद्दा दर्ता भए 18 पुरूष र 2 महिला गरी 20 जना पक्राउ परेका छन्। यस अवधिमा ठूलो परिमाणमा लागू औषध बरामद गरिएको छ, जसमा 8 KG 450 ग्राम गाँजा, 39,899 ट्याब्लेट ट्रामाडोल, तापेन्टाडोल, 1,000 थान एलएसडी स्टिकर र 5 ग्राम 95 मिलिग्राम खैरो हिरोइन रहेका छन्। मुख्य घटना अन्तर्गत पोखरा 29 तालचोकबाट 22 वर्षीय रूबिना खातुनलाई 31.2 ग्राम खैरो हिरोइन र नगद 11,48,000 रूपियाँ सहित पक्राउ गरिएको छ। यस्तै पोखरा 7 सही चोकबाट 1,000 थान प्रतिबन्धित एलएसडी स्टिकर र नगद 7,40,000 रूपियाँ सहित 48 वर्षीय भारतीय नागरिक आयुष अजित पक्राउ परेका छन्। पोखरा 5 धारापानी मार्गबाट 38,340 चक्की टापेन्टाडोल ट्याब्लेट र नगद 1,89,500 रूपियाँ सहित मनिष शाही ठकुरी पक्राउ परेका छन्। भर्खरै प्रसारित समाचारमा 28 हुनुपर्ने मान्यता भएकोमा सच्याइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याथप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद विक्रमसम्म 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रीम र डाउनस्ट्रीम 190 मिटरको 2 वटा पक्की पुल रू 1,07 करोड़मा निर्माण गर्नको लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याथप गरिएको थियो। चालू आर्थिक वर्षको अन्तिम महिना नजिकै गर्दा बागलुङका विकासी अड्डाहरूको पूँजीगत खर्च निराशाजनक देखिएको छ। समयमै विकास बजेट खर्च हुन नसक्दा सड़क खानेपानी सिंचाई तथा अन्य पूर्वाधार सम्बन्धी योजनाहरू भुक्तानी अभावमा प्रभावित भएका छन्। संघ प्रदेश सरकारबाट प्राप्त हुने भुक्तानीमा ढिलाइ भएपछि कतिपय ठेकेदारले काममा समेत रोकेका छन्। संघ सरकार अन्तर्गतका कार्यालयहरूले कुल 1,54,09,00,000 रूपियाँ विकास बजेट मध्ये जेठको अन्तिम सातासम्म 64,49,00,000 रूपियाँ मात्रै खर्च गरेका छन्। यस्तै प्रदेश सरकारतर्फको 1,55,46,00,000 रूपियाँ बजेट मध्ये 64,47,00,000 रूपियाँ खर्च भएको छ। गण्डकी विश्वविद्यालयको रजिस्टरमा डाक्टर ढाकाराम भण्डारी नियुक्त हुनुभएको छ। विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले डाक्टर भण्डारीलाई रजिस्टरमा नियुक्त गर्नुभएको हो। उपकुलपति डाक्टर कृष्णराज अधिकारीको संयोजकत्वमा गठित सिफारिश समितिले डाक्टर भण्डारीसहित डाक्टर श्रीकान्त खतिवडा र राजेश ठकुराठीको नाम रजिस्टर पदको लागि सिफारिश गरेको थियो। नवनियुक्त रजिस्टर डाक्टर भण्डारी यसअघि गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक रहनु भएको थियो। प्रदेश सरकारले उक्त प्रतिष्ठान खारेज गरेपछि उहाँको पद स्वत समाप्त भएको थियो। गण्डकी विश्वविद्यालय गण्डकी प्रदेश सरकारद्वारा संचालित विश्वविद्यालय हो। बागलुङ जिल्लाका चार पालिकामा 30,000 बालबालिका तथा किशोर किशोरीलाई निशुल्क दादुरा विरोधको खोप प्रदान गरिने भएको छ। गलकोट बडीघाट तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दालाई दादुरा विरूद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो। आगामी 7 गतेबाट 7 गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट 6 महिनादेखि 19 वर्षसम्मका बालबालिका तथा किशोर किशोरीलाई उक्त खोप निशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। लमजुङका सामुदायिक र कबुलियती वनमा व्यवसायको रूपमा लैची खेती विस्तार गरिने भएको छ। डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा कृषि वन प्रणाली प्रवर्धन कार्यक्रम अन्तर्गत सामुदायिक र कबुलियती वनमा अलैची खेती विस्तार गर्न लागेको हो। कार्यालयका अनुसार जिल्लाका 4 सामुदायिक वन र 1 कबुलियती वन समूहमा गरी 16.5 हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरिनेछ। जिल्लाका अधिकांश कृषकको रूचि अलैची खेतीतर्फ बढ़दै गएकोले कृषकको चाहना र आयार्जनसँग जोड़िने हुनाले कृषि वन प्रणाली प्रवर्धन कार्यक्रम गर्न लागि डिभिजन वन कार्यालयले जनाएको छ। सामुदायिक र कबुलियती वन क्षेत्रको 29 र मल्लाटोका रूखको छहारी तथा खोल्सा खोल्सी आसपासका क्षेत्र अलैची उत्पादनको लागि उपयुक्त देखिएकोले मर्सङ्गी गाउँपालिकाको 2 सामुदायिक वन, दोर्देको 1 सामुदायिक र 1 कबुलियती वन र राइनासको 1 सामुदायिक वनमा अलैचीको बिरूवा रोपिने डिभिजन वन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो। कुनै पनि विषयमा विधिसम्मत ढंगले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने कार्यक्रमका वक्ताहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्षको कार्यालय अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागी शिक्षाविदले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने बताउनुभयो। भैरवा बहुमुखी क्याम्पसका उप प्राध्यापक डाक्टर त्रिभुवन बराई र पृथ्वीनारायण क्याम्पस पोखराका उप प्राध्यापक डाक्टर श्रीधर नेउपानेले प्रस्तुत गरेको समसामयिक नेपाली कवितामा पर्यावरणीय सचेतता शीर्षकमा अनुसन्धान गर्नुपूर्व गोष्ठीको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राध्यापक डाक्टर दुबिनन्द ढकालले यस प्रकारको गोष्ठीले अनुसन्धान वैध विश्वसनीय र फलदायी हुने बताउनुभयो। उहाँले पर्याप्त सुझाव र छलफलबाट निस्कने निष्कर्ष नै आधिकारिक र यथार्थमूलक हुनेमा जोड़ दिनुभयो। पोखरा 17 स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव भएको छ। विद्यार्थीलाई कामबारे जानकारी दिँदै उद्यमशीलताप्रति अभिप्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गरिएको हो। गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय पोखरा महानगरपालिका शिक्षा महाशाखा तथा विद्यालयको आयोजनामा भएको महोत्सवमा हेलभेटास अन्तर्गतको इन्सियर परियोजनाको आर्थिक सहयोग रहेको थियो, जसमा 10 कक्षाका विद्यार्थी सहभागी भए भने उनीहरूले विभिन्न 12 समूहमा विभाजित भई मिष्टान्न परिकार पकाए र विद्यार्थी एवं अभिभावकलाई चखाएका थिए। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। हाम्रो भेट साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुविना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 867 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
6: मोबाइल 98 5 60 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सम्बी सम्बिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
12: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
10: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
13: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120 र 98460728022।
14: शुक्ला गण्डकी एफएम 97.6
15: मिलन बिछोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर
16: सुख दुख का बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबार देखि बिहीबार सम्म साँझ 5 बजेको शुक्ल गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकालाई चाहिँ कार्यक्रममा राख्ने दिन चाहिँ हो। तिनै भाकालाई चाहिँ मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुचादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफ्री गर्न चाहनुहुन्छ, त्यसै गरी आफ्नो राशि अनुसारको नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ तपाईँ ढुक्क भएर जान सक्नुहुन्छ रामधाम सुनसादी पसलमा। है यो पसल रहेको छ खैरिनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफ्नो आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नै। है जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र प्रोप्राइटर हुनुहुन्छ भक्त कुमार रामधाम, गएर सेवा सुविधा चाहिँ लिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु। कान्छी बजार बलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ कमल खनाल, त्यस्तै गरी पूर्णकला विशीको, लय र शब्द रहेको छ कमल खनालको। यति बेला भने स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने कान्छी बजारको बोलको यो गीत मैले राखिसके। यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु। सानो मन नगर बोलको गीत चाहिँ रहेको छ यति बेला भने, स्वीकार गर्छ।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सानो मन नगर भोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। आवाज रहेको थियो पुरेन्द्र विश्वकर्मा, त्यसै गरी मेलिना राईको, लय रहेको थियो बसन्त थापाको भन्ने शब्द रहेको थियो नवराज पन्तको। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भागमा राख्दैछु मूल बाटो, भोलको भाका चाहिँ रहेको छ। यति बेला यो भागासँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि आउने नै छु सुन्दै गर्नुलाई।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
5: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
12: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गंगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: धन्यवाद साथी यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डोरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू त राखिराखेको नै छु। यति बेला भने अर्को भाका राख्दैछु म, निधरी बोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता, मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि निधारी बोलको यो गीतमा तपाईँ सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजकै श्रृङ्खलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो, त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई फेरि पनि एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै रूपको वरदान बोलको खेमसेन चोरी त्यस्तै गरी दीपिका बैम्बु मगरका आवाजमा रहेको यो गीत राख्दै आजको श्रृङ्खलाबाट म सुबिना विदा हुन्छु। विदा मागेर जानुभन्दा अगाडि चाहिँ हामीले कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसारी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै रूपको वरदान बोलको यो गीत राख्दै आजको श्रृङ्खलाबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460261268
3: 98560260268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर काराम श्रेष्ठ, कान्छा, मोबाइल 98460667645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।
2: प्रोडक्ट प्रालीको हो,
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न असहाय र व्यवहारसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने।
1: पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनीतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र इन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: हाम्रो फुटबलिङ फेडरेशनको टपमा हुने मान्छेहरूले स्पोर्टलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेको छ नि।
3: फुटबल खेलेरै म कमाउँछु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333, 4935555।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। संसदको लामो अवरोध हटेसँगै यो छलफल शुरू भएको हो। छलफलमा बोल्दै सत्तारूढ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक, असमावेशी र दुर्गम ग्रामीण जनजीवनप्रति संवेदनशील रहेको आरोप लगाउनुभयो। एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बजेटले गरीबलाई झनै गरीब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो। निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाई छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान, मजदूर, बेरोजगार युवा र गरीब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो। रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकारको नीतिलाई निर्दय भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेण्डालाई अगाडि सारेको उहाँको भनाई छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेण्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छूट रहेको अर्थमन्त्री वाग्लेको भनाई छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाई छ। उहाँले आउँदो धानबालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुटाउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिन्छ तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनुपर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा भनिएको छ।
1: देशका 13,736 सामुदायिक विद्यालयमा 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा बढ़ी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। अहिले देशभर 35,951 विद्यालय रहेकोमा 25,623 सामुदायिक अर्थात सरकारी र 8,941 संस्थागत अर्थात निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड़ रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका वक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकोले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ।
0: आज देशभर गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपासमा रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज राति सहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको भएको छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 11 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा नेपालको फुटबल विकासका लागि गर्नुपर्ने कामबारे नागरिक सुझावसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
11: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
12: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, विपन्न असहाय र व्यवहारसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुने, पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी प्रसंग, आज रातिदेखि शुरू हुन लागेको विश्वकप फुटबलको रौनकले सबैजसोको ध्यान तानेको छ, तर यही बेला नेपाली फुटबल भने संकट र अन्यलमा छ। कहिले राजनैतिक हस्तक्षेपका कारण, कहिले एन्फाको नेतृत्व र निर्वाचन विवाद, अनि कहिले खेलाड़ीको आन्दोलनका कारण नेपाली फुटबल निरन्तर विवादमा पर्दै आएको छ। हिजो मात्र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामा बाह्य हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न सकिने चेतावनी समेत दिएका छन्। कुनै समय नेपालमा सबैभन्दा लोकप्रिय खेल मानिने फुटबल अहिले आफ्नो साख जोगाउन संघर्ष गरिरहेको छ। यसै विषयमा साथी महेश गेवालीले नेपाली फुटबलको विकासका लागि अब के गर्नुपर्छ भनेर ललितपुरमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
13: नितेश अर्याल, दक्षिण काली। अहिलेको समयमा त्यो हस्तक्षेप कम गराउने, चुनाव गराउने त्यो गर्नु पर्यो। एएफसीको मापदण्ड अनुसारको हाम्रो देशमा रंगशाला नै छैन, भएको एउटा 10-7 रंगशाला नै जीर्ण अवस्थामा छ। मापदण्ड नभएर, पर्याप्त नभएर उनीहरू पनि आफ्नो होम गेम समेत बाहिर अर्काको देशमा गएर खेल्नुपर्ने अवस्था, यस्तो विडम्बना छ। म आन्दोलन गर्दै बसिरहनु पर्दैन, म तालताल खोल्ने लाउने गरिरहनु पर्दैन, म फुटबल खेलेरै म कमाउँछु, खेलेरै म परिवार पाल्छु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
14: सचिता अर्याल, चितवन भरतपुर। त्यो हाइप पाकै छैन कि नेपाली फुटबलले, जति वर्ल्ड कपहरू त अब त्यो छुट्टै लेभलको हुन त भयो। अब एनपीएलको लागि भनेर जति हुन्छ नि त्यस्तै गरी नै अब फुटबल टिमको लागि पनि त्यस्तो होस्, प्लेयरहरूलाई चिन्न सकौँ त्यही नै हो।
2: मिस्टर केसी मकनपुर, अरू प्रोफेसनल स्पोर्ट्सहरू हेरे नि युरोपतिर, अब त्यहाँको क्वालिटी नै एकदमै फरक छ, त्यो हेरेपछि नेपाली फुटबल हेर्न थाल्यो भने आई क्यान डु बेटर जस्तो फिलिङ आउँछ कि, एकदम बोरिङ लाग्छ कि, ट्याक्टिक्स बिना खेले जस्तो यतिकै बल यता कुदाइदेखा मान्छे त्यही पछाडि कुदेखा त्यस्तो लाग्छ भने एकदमै मनै पर्दैन कि। हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन् कि। अब तपाईँहरूको स्पेनिस फुटबलिङ फेडरेसनलाई कन्सिडर गर्नुभयो भने त्यसको डिरेक्टरको स्यालेरी र त्यसको प्लेयरको स्यालेरी हेर्नु भने प्लेयरले बढी कमाउँछन्, तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा बढी कमाएर आउँछन् अनि फुटबल खेल्ने 15,000 मात्रै कमाएर आउँछ, अनि यो इकोनोमीमा 15,000 कमाउनु भनेको त गाह्रै पर्छ नि त।
14: सदिना उप्रेती चितवन बस्छु। एन्फाभित्र नै एकदमै करप्सन भएको कारणले चाहिँ जो राम्रो खेल्ने खालको जुन खेलाडीहरू हुनुहुन्छ उहाँले चाहिँ स्यालेरी, इन्जुरी पछिको ट्रिटमेन्ट यताउति यस्ता यस्तै कारणले गर्दा नै गभर्मेन्टको सपोर्ट नभएर नै अगाडि बढ्न नसकेको जस्तो लाग्छ। अब गभर्मेन्टले राम्रो काम गर्ला अनि पक्कै अब नेपाललाई पनि वर्ल्ड कपमा देख्न सकिएला।
15: दिपेन्द्र पराजुली, चाहुनौ भक्तपुर। आफ्नो प्यारेन्ट्सलाई म चाहिँ फुटबल खेलेर मेरो जीवन व्यापन गर्छु भनेर तपाईँले कन्भिन्स गर्न सक्नुहुन्न? उहाँहरूको चाहिँ एउटा बच्चाले चाहिँ खेलकुदबाट आफ्नो जीवन बढाउन सक्ला, केही राम्रो गर्न सक्ला, भविष्य उसले धान्न सक्दैन भन्ने छ। बाहिर विदेशमा उनीहरूले एउटा गेम खेलेको बदलामा उनीहरूले धेरै कमाइन्छ नि, हाम्रो नेपालमा त्यही एउटा गेम खेल्यो भने 2,000 रुपियाँ, त्यस्तोमा जीवन व्यापन गर्न उहाँहरूलाई गाह्रो हुन्छ।
14: योजना थापा, सिन्धुली रातमाता। गभर्मेन्टले पनि अब प्लेयर्सहरूलाई एउटा राम्रो अपर्च्युनिटी देखाइदिनु पर्यो, एउटा पाथवे पनि देखाइदिनु पर्यो होइन, ट्रेनिङ सेन्टर्सहरू पनि खोलेर त्यस्तो राम्रो प्लेयरहरूलाई अपर्च्युनिटी दिनु पर्यो, अनि त्यसपछि कोहीसँग फाइनेन्सियली पनि एबल हुँदैन तिनीहरूको लागि पनि यस्तो जो स्कलरसिप टाइप अफ केही दिनु पर्यो। प्रमोसन चाहिँ अलिक पुगेको छैन भन्छु, प्रमोसन चाहिँ लाइक एकदमै गर्नुपर्ने जरुरत छ अहिले।
16: सुमिन गिरी, घर चाहिँ झापामा भनौँ न, नेपालमा मेसी रोनाल्डो भन्दा राम्रो खेल्ने पनि छन् होला, तर उहाँहरूले अवसर नपाएर चाहिँ त्यो किसिमको इक्विपमेन्ट नपाएर त्यो किसिमको ग्राउन्ड नपाएर चाहिँ उहाँहरूले अलिकति पछाडि परेको पनि हुनसक्छ।
17: प्रियन्सु भगत, भैँसीपट्टि। नेपाली फुटबल भने चाहिँ सबै पोलिटिक्सले सकाइसक्यो, गभर्मेन्टले कहिले नै फन्ड गरेन उनीहरूलाई, काम गर्ने लेबर भन्दा कम स्यालेरी आयो भने त बस्दैन नि त, उनीहरूले अपर्च्युनिटी हेर्ने हो, उनीहरू राष्ट्रलाई देखाउँदा नै उनीहरूको त पैसा आएन, त्यत्रो मेहनत गरेर देशको लागि खेल्यो, अब त्यो फेलियर बोर्ड भएपछि त अब बोर्डहरू सबै चेन्ज गरेर प्लेयरहरूले विश्वास दिएरै अगाडि बढ्नुपर्छ।
18: क्रिकेटको चाहिँ यता बरु बिस्तारै वर्ल्ड कपतिर सिलेक्सन भयो, उता गइरहेको छ, 2 वर्ष लगालग गयो, त्यही भएर पनि अझै क्रिकेटमा हाइप बढिरहेको छ होइन, तर नेपालमा यता प्लेयरहरूमा फेसिलिटी दिइरहेको छ हाम्रो उसले, पोलिटिकल उसले गर्दा पनि अब जानुपर्ने खेलाइएको छ त, अब यसको भान्जो यसको नाति यो गा भनेर त्यो पोलिटिकल हस्तक्षेप बढी छ नि त, त्यसले गर्दा पनि अब टिमले पर्फर्म गर्न नसकेको हो कि, बाहिरको उहरूलाई मिल प्लान बनाएर त्यो उनीहरूको ट्रेनिङ प्लान जम्मै बनाएर त्यो उनीहरूलाई राम्रोसँग टेक केयर गर्छन्, हाम्रो यहाँ छैन त त्यस्तो, बन्दै गएपछि अनि बल्ल नै राम्रो खेल्न थाल्छ, नेपालीहरूले पनि मन पराउन थाल्छ अनि ठुलो ठुलो स्टेजमा जान अपर्च्युनिटी पाइरहेको छ। अब उनीहरूले बेसिक फेसिलिटी नै पाउँदैन, उनीहरूलाई खेल्न पनि उहरूलाई त डिमोटिभेसन होला नि त, अलिअलि त्यो हुन्छ नि, अब केही नै देखाएनन् किन खेल्नु जस्तरी।
0: अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो, आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाउ झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिलेको मूल्य 20.5% बढ़ी हो। सुनको भाउ सन् 2025 मात्रै 60% धेरैले बढ़ेको थियो, सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ, तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रतितोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाउ 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
1: सुनपछि शेयरको खबर। 4 कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.14 अङ्कले घटेर 2,728.03 बिन्दुमा झरेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक झण्डै 1.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब करोड़को कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 किता शेयर 3.90 अर्ब करोड़ रूपैयाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा।

0: बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र डिसमको रमाइलो टिभीमा।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा शुरू हुन लागेको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको हो। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यो प्रविधि मार्फत विश्वको सुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्यूमर, पत्थरी, पाठीघरको ट्यूमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदामा पेटमा ठूलो चिरफार नगरी साना प्वाल मात्र पारिने हुँदा बिरामीलाई दुखाई कम हुन्छ भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
3: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागू औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बोर्लाको टीमले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स संयन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले 5 दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
4: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित 4 जना र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकारी डाक्टर प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्य कुमारी रजक विरूद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जनै 1,26,96,238.71 रूपियाँ बिगो माग दावी गरेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मु जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 जना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 जनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमाण्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ़न खोज्ने जोसुकी जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कड़ा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
4: विदेशकै अर्को खबरमा, क्यानाडा सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छूट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल

0: कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जून 1 देखि बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1 बजे खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 8 बजे हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशका 16 शहर खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह शुरू हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। फाइनल न्यूयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026मा अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढ़ी जोखिममा रहने राष्ट्रसंघको चेतावनी छ।
0: र नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र दिशोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रष्ट पारेको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू। गरीबलाई बिर्सिएको सांसदहरूको आरोप। समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
1: विपन्न, असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
0: पानी परेसँगै देशभर गर्मी घट्यो। अझै केही दिन वर्षाको सम्भावना। मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
1: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो। भारतको कड़ा आपत्ति। इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
0: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा। सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856285587।
6: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी चार, बीपी चोक, तनहु, फोन 0654314377, मोबाइल नम्बर 9556044343।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू,
12: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
12: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
12: बस्ती कर्म,
11: शिरोधारा,
12: नस्य कर्म, जलनेति,
11: छार सूत्र सेवा,
12: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
12: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0656364383।
13: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त?
14: हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
16: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
14: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
3: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
11: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
13: हजुर, दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

सुँगुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
9: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
12: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
13: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
12: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
13: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
9: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
12: थप जानकारीको लागि 0665-63-130।
9: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605544।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। नक्कली भूटानी शरणार्थी प्रकरणमा ओली सहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता। दीपक भट्टसहित 4 व्यवसायी विरूद्ध 42 करोड़ बैंकिङ कसुर मुद्दा। आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने अर्थमन्त्रीको घोषणा। 38 वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिको सिफारिश। विदेशी मुद्रा सहित मलेसिया जान लागेका 2 बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ। 15 दिनभित्र अवैध संरचना हटाउन बागलुङ नगरपालिकाको निर्देशन। पोखरामा फ्लाइ दुबईको सेप्टेम्बर 23 दैनिक सीधा उडान हुने बुकिङ खुल्यो र आजबाट विश्व फुटबल महाकुम्भ शुरू हुँदै। अर्थमन्त्री सोनिम वाग्लीले आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने बताउनु भएको छ। आफूमाथि उठेका प्रश्नको जवाब दिने क्रममा आज प्रतिनिधि सभा बैठकमा बोल्दै वहाँले भन्नुभयो, मैले आज सार्वजनिक लेखा समितिमा पनि भने 1-2 वटा खोस्टाहरूले 2 अर्बको आशंका इत्यादि भने लेखे, तर 2 अर्ब होइन 2 रूपियाँको बदमाशी वा बेमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। उहाँले यस्तै नैतिक आँट र नैतिक उचाइ आफूप्रति औंलो ठहराउने सांसदहरूमा पनि हुनुपर्ने बताउनुभयो। उहाँले धर्मभयो, तपाईँको काण्डबारेमा हामी अनभिज्ञ हौ र ती पनि खुल्नेछन्। सांसदहरूले आफ्नो गरिमा आफै राख्नुपर्छ भन्दै उहाँले सम्मानित सदनको ओझ घटाउने कामतर्फ लाग्नु नहुने बताउनुभयो। सोनिम वाग्लीले कुटुकुटु अर्थ मन्त्रालय बसेर करका दर चलाएर व्यापारी पोष्यो भन्ने पनि सुनियो। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढ़ेको सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको 2 महिनामै हामी जनतालाई धोका दिन सक्छौं र उहाँले प्रश्न गर्नुभयो। व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, साहिल अग्रवाल र शंकरलाल अग्रवाल विरूद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ। उहाँहरू विरूद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर भएको छ। अदालतमा दायर भएको अभियोग पत्र अनुसार उहाँहरू विरूद्ध 42,14,88,807 रूपमा बिगो मागदावी गरिएको छ। उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन 2064 दफा 8 निषेध गरेको कसुर गरेको दावी गर्दै मुद्दा दायर भएको छ। उहाँहरूमध्ये दीपक र सुलभलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो। अहिले पनि उहाँहरू हिरासतमा हुनुहुन्छ। यसका साथै दीपक र सुलभ विरूद्ध सम्पत्ति शुद्धिकरणको छुट्टै मुद्दा पनि अनुसन्धान भइरहेको छ। उहाँहरूले जगदम्बा स्टील्सका संचालक अध्यक्ष साहिल अग्रवाल, कम्पनीका खाताका हस्ताक्षरकर्ता संचालक सुलभ अग्रवाल र दीपक भट्टले आपसी मिलिमतोमा जगदम्बा स्टील्सको कम्पनी संचालन का नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाईमा सह वित्तीयकरण बैंकहरू प्राप्त गरेको र चालू पुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरूपयोग गरी दीपक भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ प्रणाली समेतको नाममा शेयर लगानी गरी कर्जा दुरूपयोग गरेको बताइएको छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1,388 मेगावाट क्षमताका 38 वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ। सरकारको 100 बुधे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो। समितिले उत्पादन अनुमति प्राप्त गरेको 5 वर्षको अवधिमा समग्र प्रगति 50% भन्दा माथि रहेका 220 मेगावाट क्षमताका 35 वटा आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ। त्यस्तै 5 वर्षको अवधिमा 50% नजिक प्रगति गरेका 5,642 मेगावाट क्षमताका 131 वटा आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखेको छ। साथै काम गरिएका तर विभिन्न कारण लक्ष्यअनुसार काम गर्न नसकेका मिश्रित अवस्थाका 1,124 मेगावाट क्षमताका 38 वटा आयोजनालाई छिटो आयोजना सम्पन्न गराउन सहजीकरण गर्नुपर्ने सूचीमा राखेको छ। तर सोही अवधिमा प्रगति अत्यन्तै कमजोर रहेका 4,121 मेगावाट क्षमताका 75 वटा आयोजनालाई समस्याग्रस्त आयोजनाको सूचीमा राख्दै कार्यवाहीको प्रक्रिया लैजान सिफारिश गरेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितलाई अदालतमा बयानका लागि बोलाउनु पर्ने माग गर्दै आज निवेदन दर्ता भएको छ। अधिवक्ता भद्रप्रसाद नेपाल स्वागतका अनुसार पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई, कांग्रेस नेत्री आरजू देउवा, मंजू हाँड र राजेश वज्राचार्यलाई बयानमा बोलाउन माग गर्दै निवेदन दर्ता भएको हो। भूटानी शरणार्थी प्रकरणमा यी व्यक्तिहरूले रकम बुझेको भनी दिएको अडियो बयान भिडियो प्रमाणसहित मिसिलमा संलग्न गरी पेश गरिएको अधिवक्ता नेपालले जानकारी दिनुभयो। उक्त निवेदनमा केन्द्रित भएर भोलि अदालतमा बहस हुने नेपालले बताउनुभयो। बुधबारदेखि जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको अन्तिम चरणमा सुनवाई शुरू भइरहेको छ। नकली कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएको दावी अभियोग पत्रमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहस पत्र तयारी कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मान भवनस्थित प्रचण्डको निवास पुगेको थियो। सो निवासमा पूर्व प्रधानमन्त्री तय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको जनाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया जान लागेका दुईजना बंगलादेशी नागरिक पक्राउ परेका छन्। ह्यान्ड क्यारी झोलामा लुकाई छिपाई लाखौं पैसा लैजान खोज्ने मोहम्मद अली र जाकिर हुसैनलाई आज पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उहाँहरू बाटिका एयरको जहाजबाट मलेसियाको क्वालालम्पुर जाँदै हुनुहुन्थ्यो। स्रोत अनुसार मोहम्मद अली 10 लाख नेपाली रूपियाँसहित पक्राउ पर्नु भएको थियो भने जाकिर हुसैन विभिन्न देशका मुद्रासहित पक्राउ पर्नु भएको थियो। हुसैनसँग 12 लाख रूपियाँ नेपाली, 1,000 अमेरिकी डलर र 37,000 मलेसियन रिंगेट रहेको प्रहरीले जनाएको छ। दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको प्रहरी स्रोतले बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष अहिलेसम्मकै बढ़ी परिमाणमा किसानहरूलाई मल उपलब्ध गराइने बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा मन्त्री चौधरीले यस वर्ष मलको अभाव नहुने समेत दावी गर्नुभयो। चालू आर्थिक वर्षमा हालसम्म 5,58,522 मेट्रिक टन मल आपूर्ति भइसकेको र 4,68,016 मेट्रिक टन मल किसानलाई बिक्री वितरण गरिसकेको बताउनुभयो। उहाँले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरी हाल 1,38,802 मेट्रिक टन मल मौजात रहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले चालू आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल 6 लाख मेट्रिक टनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने उल्लेख गर्नुभयो। वीर अस्पतालमा कार्यरत चिकित्सकहरूले समयमै भत्ता नपाएको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेका छन्। उनीहरूले 72 घण्टाभित्र समस्या समाधान नभए आकस्मिक सेवा समेत प्रभावित हुने गरी पूर्ण हड़तालमा उत्रने चेतावनी दिएका छन्। रेजिडेन्ट एसोसिएशन अफ नेम्स का अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत अध्ययनरत तथा कार्यरत रेजिडेन्ट डाक्टरहरूले प्रत्येक महिनाको 7 गतेभित्र पाउनुपर्ने निर्वाह भत्ता 2 महिना बितिसक्दा समेत प्राप्त गरेका छैनन्। वैशाख महिनादेखिको भत्ता नपाएको उनीहरूको गुनासो छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका 206 मुद्दा दर्ता गरी कार्यवाही अगाडि बढ़ाएको छ। जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित 65 जना फरार प्रतिवादी र 5 जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीले बिहिबार सार्वजन गरेको तथ्याङ्क अनुसार जेठ महिनामा सबैभन्दा धेरै 66 बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। अभद्र व्यवहारका 40, ठगी तथा आपराधिक विश्वासघातका 20 र लागू औषधका 14 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले यस अवधिमा लागू औषध कारोबारमा संलग्न ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ। रौतहट घर भई पोखरा 29 तालचोक बस्ने 22 वर्षकी रूबिना खातुनलाई 31 ग्राम भन्दा बढ़ी खैरो हिरोइन र 11,48,000 रूपियाँ नगदसहित पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा उहाँको कोठा खन्तलासी गर्दा प्लास्टिकको कचौरामा लुकाई राखेको अवस्थामा लागू औषध र ठूलो रकम फेला परेको हो। प्रहरीले भनेको छ उहाँलाई कास्की जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भइरहेको छ। बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो। बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन 15 दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो। अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिँदै समयभित्र खाली गर्न नगरपालिकाले खाली नगरे नगरपालिकाले भत्काउन र खाली गर्न शुरू गर्ने बताउनु भयो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी सार्वजनिक ऐलानी तथा प्रति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत संकलन गरिएको छ। सड़क खोला तथा सार्वजनिक जग्गा मिचेर बनाएका संरचना नगरपालिकाले खाली गर्न आग्रह गरेको हो। मुलुकी देवानी संहिता 2074 तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 को व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरेको हो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल दुलेगौंडामा
0: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
16: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
17: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 98565391।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 98563942 र 98066656586।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: माकी समाचार। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मी तथा संचारकर्मी संघ अन्तर्क्रिया तथा गोष्ठी आज सम्पन्न भएको छ। दमोलीमा डिभिजन वन कार्यालयले आयोजना गरेको वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मी संघ अन्तर्क्रिया कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणावाटले मानव र वन्यजन्तु बीचको सह अस्तित्व कायम राख्न सचेतना, समन्वय र जिम्मेवार संचार आवश्यक रहेको बताउनुभयो। उहाँले मानव वन्यजन्तु द्वन्द घटनाबारे सत्य, सन्तुलित र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह गर्दै अफवाह र भ्रामक सूचनाले समस्या थप जटिल बनेको पनि जिकिर गर्नुभयो। राणावाटले समुदाय स्तरमा संरक्षण सम्बन्धी सन्देश पुर्याउन तथा वन्यजन्तुसँग सुरक्षित व्यवहारको उपायबारे जनचेतना फैलाउन संचारकर्मीको योगदान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। त्यसै गरी कार्यक्रममा नेपाल पत्र महासंघ तनहुँका सभापति डीपी अर्यालले

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणधीन यस पुलको म्याद 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रीम र

घटनागत अवरोध निर्माण गरिएको छ। पुल अत्याधिक जीर्ण बन्दै गएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितौंले पुलको चितौं तर्फको प्रवेशद्वारमा फलामे ब्यारिकेड जडान गरी मोटरसाइकल गुडाउन नमिल्ने व्यवस्था गरेको हो। यसअघि बाँसको अस्थायी अवरोध राखिएको भए पनि त्यसलाई व्यवस्था गर्दै सर्वसाधारणले पुलमा मोटरसाइकल भुइँकाउन थालेपछि प्रशासनले स्थायी प्रकृतिको फलामे अवरोध निर्माण गरेको जनाएको छ। अब पुलबाट मोटरसाइकलमा यात्रा गर्न मिल्ने छैन। 2037 सालमा निर्माण भएको उक्त झोलुङ्गी पुल पैदल यात्रीको लागि मात्र डिजाइन गरिएको पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ। विभागले लामो समयदेखि मोटरसाइकल सञ्चालन बन्द गर्न ताकेता गर्दै आएको थियो। पुल जीर्ण भइसकेकोले सवारी साधन सञ्चालन हुँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने जोखिम रहेको प्राविधिकहरूको निष्कर्ष छ। दुबईमा आधारित 22 कम्पनी फ्लाई दुबईले नेपालको पर्यटकीय राजधानी पोखरामा आगामी 23 सेप्टेम्बर 2026 लागू हुने गरी दैनिक सीधा उडान शुरू गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो वेबसाइट मार्फत बिहिबारदेखि बुकिङ खुल्ला गरेको हो। यससँगै फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान प्रस्ताव गर्ने संयुक्त अरब इमिरेट्सको पहिलो 22 कम्पनी बनेको छ। काठमाडौँ पछिको यो नयाँ गन्तव्य विस्तारले नेपालमा फ्लाई दुबईको उपस्थितिलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ। कम्पनीले 70 वर्षदेखि काठमाडौँमा सफलतापूर्वक उडान सञ्चालन गर्दै आइरहेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 3 सञ्चालन हुने यो दैनिक उडान इमिरेट्स एयरलाइन्सको कोड शेयर साझेदारी अन्तर्गत हुनेछ। कोड शेयर साझेदारीका कारण यात्रुहरूले सहज यात्रा तालिका, एउटै टिकट, लगेजको सीधा ट्रान्सफर र दुवै एयरलाइन्सको वृहत अन्तर्राष्ट्रिय सञ्जालमा पहुँचको फाइदा लिन सक्नेछन्। सन् 2009 नेपालमा शुरू गरेको फ्लाई दुबईले हालसम्म करिब 40 लाख यात्रुलाई सेवा दिइसकेको र पीक सिजनमा काठमाडौँमा दैनिक 5 उडानसम्म गर्दै आएको जनाएको छ। चार कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.14 अंकले घटेर 2728.03 बिन्दुमा झरेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनेन्स समूहको सूचक झण्डै 1.5% ओह्रालो लागेको छ। आज 179 कम्पनीका शेयर घटेकोमा 81 बढ़ेका छन्। यस्तै 13 कम्पनीका शेयर भने घरबर भएका छैनन्। आज सप्तकोशी डेभलपमेन्टको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स एपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 कित्ता शेयर 3.90 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। क्यानाडा सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छूट दिइने समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याट बटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै खबर मूल लेख्छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिवाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। खेल समाचार। प्रतीक्षाको घड़ी सकिएको छ। आज नेपाली समयअनुसार मध्यराती 12:45 बजे मेक्सिको र दक्षिण अफ्रिका बीचको खेलमा रेफ्रीले विल्सन बजाएसँगै फुटबलको महाकुम्भ शुरू हुँदैछ। 48 टोली 104 खेल र 39 दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको शुरूआत पनि हो किनभने विश्वकपको इतिहासमा पहिलोपटक 48 टोली सहभागी हुँदैछन्। यसअघि 32 टोली खेल्ने प्रतियोगितामा अब थप 16 राष्ट्रहरूले विश्व फुटबलको सबभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्। प्रतियोगिता 16 शहरमा आयोजना हुँदैछ जसमा अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहर समावेश छन्। जुलाई 19 न्यूयोर्क न्यू जर्सी स्थित मेट लाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल 8 खेल खेल्नेछ। पछिल्लो पटक अमेरिकाले सन् 1994 विश्वकप आयोजना गरेको थियो जति बेला मात्र 24 टोली सहभागी थिए। 15 संस्करण त्यति बेला 52 खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढ़ेको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नक्कली भूटानी शरणार्थी प्रकरणमा ओली सहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता। दीपक भट्टसहित 4 व्यवसाय विरूद्ध 42 करोड़ बैंकिङ कसुर मुद्दा। आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने अर्थमन्त्रीको घोषणा। 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिको सिफारिश। विदेशी मुद्रासहित मलेसिया जान लागेका 2 बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ। 15 दिनभित्र अवैध संरक्षण हटाउन बागलुङ नगरपालिकाको निर्देशन।
पोखरामा फ्लाइ दुबईको सेप्टेम्बर 23 देखि दैनिक सीधा उडान हुँदै बुकिङ खुल्यो र आजबाट विश्व फुटबल महाकुम्भ

0: सुरु हुँदै अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVC का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: 12 अल्मुनियम अब UPVC को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क 12 UPVC अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654144111, मोबाइल 98560229038 र 98028229038।
4: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562।
16: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: मोबाइल 9850505770।
3: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829, दमौली शाखा को लागी संपर्क 98067-13425।
4: हजुर दान गरौं।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
7: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुस् बस्नुस् बस्नुस् हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिन कि क्या हो?
11: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: यो के भयो मलाई? किन मेरो आँखाले उसलाई खोज्छ? किन मेरो मनले उसैलाई रोज्छ? किन उसलाई देखाउन राम्री बन्न मन लाग्छ?
1: तँलाई माया बस्यो अञ्जना,
0: यो उमेरमा पनि त्यस्तो हुन्छ र
1: मायाले उमेर हेर्दैन अञ्जना।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइधुवाई करैल अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलै के पहिनि होक्तु यसके फेरै के पहिनि होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोक्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिना कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरिनीटार।
2: ज्यू म मार्टिना कुमार, मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराका कार्यक्रम आदिवासी संसारमा आज पनि उपस्थित भइसकबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रसारण होला। रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी FM.com हाबर पात्र नेपाल पात्र एप्समा गएर पनि हाम्रो के विश्वभरमै सुनि सकला। सँगै रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र युट्युब लेखलाको च्यानलमा पनि तोरेल आफूले चाहेको जतिसुकै पनि यो कार्यक्रम सुनि सकला। र मकै यो कार्यक्रम प्रायोजन गराबाट मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोप्राइटरबाट कुलकुमार कुमार तोरेकै आफूले चाहेको इलेक्ट्रोनिक मेसिनहरू जति पनि चाहिएबाट यो गर्मीको सिजनबाटै तोरेकै पंखा टिभीहरू फ्रिजहरू चाहिएबाट कारण पनि तोरेले यो मनिषा इलेक्ट्रोनिक्समा गएर आफूले चाहेको सामान सुपथ मूल्यमा पाला। र मकै यो कार्यक्रम सम्मान्य गराबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट बिर्सना सचिवमै दुवैजनाकै जुन कार्यक्रम प्रायोजन गर्ने र यो कार्यक्रमको संयोजन गर्ने विषयमा सजिलै दुवै जानेकै मस्ती मस्ती बास गर्छ। आजको श्रृंखलामा पनि म आज यो विवाहको श्रृंखलामा पनि म हाम्रो जुन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकीले आयोजना गर्नको 7 दिने रेडियो भाषा कार्यक्रमको जुन तालिममा सहभागी भइरहेका हाम्रो जति पनि जनजाति मध्येको छ जातित्वहरू हाम्रो समावेश भयो यो तालिममा। र म आज उनीहरूसितको एउटा छोटो जानकारी उहाँहरूको तालिम अवधि कसरी भइन्न गरेर म आज छोटो जानकारी उहाँसित लिँदै बाटौँ। र मैसित आज मसितबाट नेवार समुदायबाट र भुजा समुदायबाट गुरूङ समुदायबाट र मगर समुदायबाट र म उनीहरूसित को कुराकानी जोड्न चाहनु र अब कुनै बाँकी कुराहरू उनीहरूसित सोध्न चाहनु र उनीहरूको आफ्नो जातित्व भई प्रतिनिधित्व गरेर हाम्रो यो 7 दिने तालिममा समावेश भएबाट उहाँहरूले आफ्नो भाषामा पनि कार्यक्रम चलाइराख्दा त एउटा यो नेवारी भाषा पनि यी शुक्ला गण्डकी एफएम भए नै कार्यक्रम चलाइराख्दा त जुन उहाँबाट ज्ञान नारायण छ उहाँ चाहिँ नेवार समुदायको अग्रज पनि भएर जुन आफ्नो र यस्तै गरेर एउटा भुजेल समाजको जुन नेपाल आदिवासी जनजाति महासंघकै सदस्यबाट पनि अनि त्यस्तै गरेर गुरूङ समाजको छ्याजालो के अरे तमु ज्युल युला कनीको अध्यक्षबाट यहाँ मसित तमी युला छ्यु जिल्लाको शुक्ला गण्डकीको अध्यक्ष नोमाए गुरूङ अनि यस्तै गरेर फेरि नेपाल आदिवासी जनजाति महासंघको सदस्य नगरको सदस्य एमकुमार भुजेल र निरु भुजेल के म आज स्टुडियोमा निन्तेबाट र उहाँहरूको नि अब म भाषामा त त्यति नजान्छ म उहाँहरूसित नेपाली भाषामै नै र हाम्रो भाषामा कुराकानी गर्दै बाटो र म यो कार्यक्रममा म सबैजनाकै स्वागत गराइन। आजको नि मसित म आजको यो कार्यक्रममा आज म 7 दिने तालिममा समावेश भइलक हाम्रो छ जातिको सबैजनाकै म यहाँ कार्यक्रममा निम्ताइसक्क बाटो उहाँहरूले आफ्नो भाषामा जुन संस्कार सम्बन्धीको नमस्तेको आफ्नो भाषामा कहिसक्क बटन गर्ने म अब उहाँहरूसितको म अब 7 दिनको अवधिको यो नेपाली भाषामा अब उहाँहरूले त अब म भाषा नबुझ्त अब म उहाँहरूसितको नि अब म खस भाषामा नै कुरा गर्दै बाटौँ। म एकै म चाहिँ अब यता नेवार भाषातिर नेवार जातितिर गएँ अनि दाई तपाईँ चाहिँ यो 7 दिने तालिम अवधिभरमा होइन तपाईँको अनुभव कस्तो लाग्यो?
3: नमस्कार, म ज्ञान नारायण श्रेष्ठ नेवार भाषाको बाट म यहाँ प्रतिनिधित्व गरेर के बोल्दैछु। अब हामी जेठको 4 गते हाम्रो यो भाषा कक्षा तालिमको उद्घाटन समारोह सञ्चालन भयो। जेठको 5 गतेदेखि कक्षा खास गरी शुक्ला गण्डकी एफएममा आएर हामी कक्षा सुरु गर्यौं, तालिमको कक्षा सुरु गर्यौं। तालिमको कक्षा सुरु गरेदेखि आजसम्मको विवरण भन्नुपर्दाखेरिमा तालिममा हामी सहभागी भएपछि हाम्रो यो स्टेसन म्यानेजर राजन उपाध्यायज्यूबाट शुरूआत भयो। राजन उपाध्यायजीले हामीलाई चाहिँ यो माइक समाउने विधिदेखि लिएर हामीलाई रेडियो को प्रसारण सुरु भएको संसारमा चाहिँ कहिले प्रसारण भयो र नेपालमा कहिले प्रसारण भयो संसारमा सबभन्दा पहिला इटलीका गुग्लेमो मार्कोनीले आकाशमा यसै वायुमण्डलमा चाहिँ रेडियो प्रसारण गर्न ध्वनि प्रसारण गर्न सकिन्छ भन्ने कुरा भन्नुभयो भने त्यस्तै गरी अमेरिकाबाट बेलायतबाट सुरु भई नेपालमा पनि रेडियो प्रसारण कार्यक्रम सुरुवात भयो र नेपालमा यो तनहुँमा रेडियो तनहुँ ढोरबरा एफएम र शुक्ला एफएम सञ्चालन भइरहेको छ भन्ने कुरा उहाँहरूले जानकारी दिनुभयो मिति संयुक्त राखेर।
2: धन्यवाद दाई ज्ञान दाईलाई, उहाँले आफ्नो नेवार जातित्वको उहाँमा एकदम नेतृत्व गरेर अगाडि बढ़िराख्नु भएको छ। विगत एक वर्षदेखि उहाँले नेवारी भाषामा पनि कार्यक्रम चलाउँदै आइराख्नु भएको छ। उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु हाम्रो आजको यो मेरो कुमाल भाषाको मातृत्व भाषाको कार्यक्रममा। र यसै गरी म एउटा नेवार समुदायकोलाई एकछिन बीचमा हार्दै म भुजल समुदायलाई अगाडि बढ़ाउन चाहन्छु। र भुजल समुदायका निरु दिदी, निरु तपाईँ एउटा भुजल जातिको नेतृत्व गरिरहँदा, तपाईँलाई आफ्नो समुदायबाट एउटा यो रेडियो भाषा तालिममा पठाइरहँदा तपाईँको आफ्नो अनुभव कस्तो रह्यो 7 दिनको अवधिमा?
4: म निरु भुजेल। हाम्रो यो आज मातृभाषा आवाजको आवश्यकता आजको मूल नाराको साथ रेडियो भाषा कक्षा कार्यक्रममा तालिम अत्यन्त उपयोगी भयो। ज्ञानवर्धक र प्रभावकारी अनुभवका रूपमा महसुस भयो यस तालिमले। साथीहरूलाई रेडियोमा प्रयोग हुने शब्द सरल प्रभावकारी भाषाको प्रयोग गर्ने सिप विकास गर्न महत्वपूर्ण सहयोग पुर्यायो भन्न चाहन्छु।
2: धेरै धेरै धन्यवाद दिदी, तपाईँले एकदमै राम्रो विषयहरूमा एकदमै जानकारी लिनुभएछ, धेरै राम्रो कुरा ज्ञानहरू सिक्नुभएछ, त्यसको लागि एकदमै धन्यवाद। अब आगामी दिनमा तपाईँले यो आफ्नो जातित्वबाट जुन भुजेल समुदायबाट अवश्य पनि आफ्नो भाषाबाट नै कार्यक्रम चलाउनुहुन्छ भन्ने अपेक्षा गर्नु भएको छ, अवश्य पनि हुन्छ होला नि होइन दिदी?
4: हजुर, अब यति 7 दिने तालिमले हामीलाई धेरै प्रभाव पारेको छ। यसमा आफ्नो भाषा संस्कार संस्कृतिप्रति हामी एकबद्ध भएर अगाडि बढेर आफ्नो भाषामा प्रस्तुत बन्ने पनि मेरो इच्छा रहेको छ। धन्यवाद
2: धन्यवाद यो भुजल समुदायको जुन उहाँलाई प्रतिनिधित्व गरेर पठाउनु भएको थियो निरभुजललाई, उहाँलाई उहाँ नेपाल आदिवासी जनजाति महासंघ नगर समय पर्सा शुक्लागन्धको पनि कोषाध्यक्ष हुनुहुन्छ, उहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। म यतिखेर भने फेरि म गुरूङ समुदायतिर अगाडि बढ्न चाहन्छु। उहाँ तमुस्यो स्याजालोको नगरको अध्यक्ष पनि हुनुहुन्छ। म विगत केही लामो समयदेखि नै उहाँले धोरबरा एफएममा पनि उहाँले गुरूङ भाषाको कार्यक्रम चलाउँदै आइराख्नु भएको छ। दुईजना प्रतिभा गुरूङ र नौमाया गुरूङ मिलेर उहाँ दुवैजनालाई, र आज मेरो कार्यक्रममा चाहिँ उहाँ नौमाया गुरूङज्यूलाई म निम्ताएको छु। उहाँलाई म नौमायादी तपाईँलाई हाम्रो मेरो कार्यक्रममा स्वागत छ।
5: धन्यवाद मातृन्द्रज्यू।
2: तपाईँलाई दिदी यो जुन 7 दिने रेडियो भाषा कार्यक्रममा तपाईँले आफूले कस्तो अनुभव गर्नुभयो र कस्तो महसुस गर्नुभयो, तपाईँलाई उपयुक्त कार्यक्रम लाग्यो कि कस्तो लाग्यो?
5: छ्याज्यालो, मेरो नाम नौमाया तमुस्यो। तमुस्यो मातृभाषा आवाजको आवश्यकता आजको भन्ने मूल नाराका साथ हामीले यो भाषा कक्षा तालिम चाहिँ अत्यन्तै राम्रोसँग हामीले चाहिँ यो पाठहरू सिक्यौं कि हाम्रो चाहिँ सुरुको दिनमा चाहिँ राजेन्द्र सरले चाहिँ हाम्रो यो आफ्नो यो रेडियोको पार्ट्सहरूदेखि लिएर मैले यो भाषा कक्षा तालिमबाट धेरै कुराहरू ज्ञान हासिल गरेको छु, र अब हामी पनि म पनि यो रेडियो प्रस्तुतको तयारीमा छौँ भन्ने मैले आशा लिएको छु। धन्यवाद
2: धन्यवाद नौमाया दिदीलाई। उहाँ चाहिँ तमु युल छ्याराजाको नगरको अध्यक्ष हुनुहुन्छ। उहाँले आफ्नो एक हप्ते अनुभवहरू सुनाइसक्नु भएको छ, उहाँलाई एकदमै धन्यवाद। म यतिखेर भने म मगर समुदायको जुन नेतृत्व गरेर आउनु भएको छ मगर समुदायले उहाँले दुईजनालाई पठाउनु भएको थियो। अहिले मेरो कार्यक्रममा हुनुहुन्छ दुर्गा थापा दिदी। दिदी तपाईँलाई मेरो यो कार्यक्रममा स्वागत छ।
6: धन्यवाद कार्यक्रम प्रस्तोता मार्टिना कुमालज्यू।
2: दिदी तपाईँलाई जुन तपाईँ मगर समुदायबाट जुन नेतृत्व गरेर 7 दिने रेडियो भाषा कार्यक्रममा उपस्थित हुनुभएको छ, त्यो तालिम अब दिभरमा तपाईँलाई कस्तो महसुस भयो, तपाईँलाई कस्तो फिल भयो, होइन तपाईँ अबको दिनमा अब म गर्न सक्छु या सक्दिनँ भन्ने महसुस भयो कि अब म अवश्य पनि अगाडि बढ्छु जस्तो फिल भयो?
6: सम्पूर्णमा नमस्कार, म यस आदिवासी जनजाति महासंघबाट महासंघद्वारा सञ्चालित यो मगर आदिवासी संसारमा चाहिँ संसारबाट चाहिँ हामीलाई चाहिँ यो दिएको कार्यक्रममा चाहिँ एकदम राम्रो सही सदुपयोगको कार्यक्रम र सही ढंगले सिकेर हामी चाहिँ अगाडि बढ्नुपर्छ र अगाडि नै छौं र अगाडि बढ्नुपर्छ र अगाडि कार्यक्रम चलाउन सक्छु भन्ने भएर आएको छु म कार्यक्रम चलाउने कोसिसमै छु।
2: धन्यवाद दिदी। अवश्य पनि तपाईँले अब आगामी दिनमा जुन तपाईँको समुदायबाट एकजना दिदीले कार्यक्रम चलाइ आउँदै हुनुहुन्छ राख्नु भएको छ जुन दोर्बा एफएमबाट पनि, अब अवश्य पनि दिदीले अब पालो चाहिँ अवश्य पाउनुहुन्छ भन्ने आशा अपेक्षा गर्दछौ। हामी जुन आज यो सात दिने तालिमबाट अवश्य पनि तपाईँको इच्छा पूरा हुनेछ भन्ने कामनाका साथ, शुभकामना साथ म फेरि पनि म जुन रेडियो भाषा कार्यक्रमको जुन एक वर्ष अगाडिबाट जुन धोरबर एफएममा आफ्नो मगर समुदायको एउटा मगर भाषा कार्यक्रम चलाउँदै आइराख्नु भएको कार्यक्रम प्रस्तुतता म सविता दिदीलाई पनि मेरो आजको यो कुमाल भाषाको कार्यक्रममा मातृभाषा आवाजको आवश्यकता आजको भन्ने म कार्यक्रममा मैले आज यो स्टुडियोमा म कार्यक्रम प्रस्तुतता जुन रेडियो भाषा धोरबर एफएम मगर भाषाका प्रस्तुत सविता दिदीलाई पनि म मेरो कार्यक्रममा एकदमै स्वागत छ दिदी।
7: धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू।
2: दिदी तपाईँ जुन अहिले जुन दोरबर एफएममा आफ्नो मगर समुदायको र मगर भाषाको कार्यक्रम चलाइरहँदाखेरि आदिवासी संसार कार्यक्रम लिएर चलाइराख्नु भएको छ विगत एक वर्षदेखि, तपाईँलाई कतिको गाह्रो भइरहेको छ आफ्नो जातित्वको बारेमा यो कार्यक्रम चलाइरहँदाखेरि?
7: मलाई यो कार्यक्रम चलाइरहँदाखेरि केही अप्ठ्यारो त भइरहेको छ अलिकति समय मिलाउन यताउति, तर पनि हाम्रो जुन चलिआएको परम्परा संस्कृति छ त्यसको चाहिँ खोजी निधि गर्दाखेरि, हाम्रो इतिहास संस्कार संस्कृतिलाई खोजी निधि गर्दाखेरि त्यो गाह्रो दुःख सँगसँगै फेरि छुट्टै आनन्द रमाइलो महसुस हुन्छ मलाई।
2: धन्यवाद दिदी। एकदमै एउटा प्रस्तुत भएर काम अघि सरिरहँदाखेरि एकदम अवश्य पनि गाह्रो त हुन्छ नै, एउटा कन्सेप्ट एउटा स्क्रिप्ट खोज्नको लागि बनाउनको लागि होइन कन्टेन्टहरू खोज्दा, त्यो कन्टेन्टहरू खोज्दाखेरि खोजिरहँदाखेरि तपाईँ आफैले एक्लै खोजेर बनाउनुहुन्छ या एउटा सामूहिक बसेर या कुनै तपाईँको मगर समुदायको अग्रजहरूले तपाईँलाई यो उपलब्ध गराइदिनुहुन्छ?
7: त्यसको विषयमा चाहिँ मैले अहिलेसम्म त एक्लै नै खोजिरहेको छु, एक दुईवटा किताबहरू पढेर अथवा युट्युब च्यानलहरू जस्तै सामाजिक सञ्जालहरूबाट नै मैले टिप्पणी गरेर कार्यक्रम तयार गरेको हुन्छु, तर कहिलेकाहीँ अन्तर्वार्ताको कार्यक्रमहरू पनि राख्छु मैले हाम्रो अग्रजहरूको, हाम्रो आफ्नो आफ्नो क्षेत्रमा एकदम के अरे अगाडि बढ़िरहनु भएको अग्रजहरूको सँग अन्तर्वार्ता लिँदाखेरि उहाँहरूबाट पनि धेरै कुराहरू नयाँ कुराहरू सिक्न जान्ने मौका पनि पाइन्छ, त्यसमा रमाइलो पनि हुन्छ र ताजा अपडेट हाम्रो त्यसरी अन्तर्वार्ताको कार्यक्रम लिँदाखेरि चाहिँ हाम्रो समुदायभित्र कहाँ के भइरहेछ भन्ने कुराको चाहिँ ताजा अपडेट चाहिँ हाम्रो समुदायमा चाहिँ पर्न जान्छ, त्यसले एकदम सकारात्मक प्रभाव देखेको छु।
2: धेरै धेरै धन्यवाद दिदी तपाईँलाई। एकदमै आफूले कार्यक्रम प्रस्तुतको रूपमा काम गरिरहँदाखेरि तपाईँले मगर समुदायबाट चाहिँ एकदमै राम्रो कार्यक्रम चलाइराख्नु भएको छ र तपाईँले आफ्नो समुदायमा धेरै अग्रज दिदीहरू ताईहरूसँग पनि अन्तर्वार्ता कार्यक्रम लिइराख्नु भएको छ, तपाईँको कार्यक्रम उत्कृष्ट नै भइरहेको छ र आज भने यदि आजको कार्यक्रम तोरेकै कसो लाग्ला, यो कार्यक्रम मगै सुनेर प्रतिक्रिया देखे पनि मैले अनुरोध गरेन र म आजको कार्यक्रममा पनि मैले जुन हाम्रो नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकीले आयोजना गर्लक सात दिन रेडियो भाषा कार्यक्रममा जुन हाम्रो छ जातिको प्रजातिहरू अलि उनीहरूसितको छोटो परिचय सँगैसँगै उनीहरूको अनुभव पनि मैले आजको यो कार्यक्रममा लिइसकेको बाटौँ र उहाँहरूको कार्यक्रमकै कसो लाग्ला र म यो कार्यक्रमकै प्रायोजन गर्ने मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपराइटर कुलकुमार कुमालकी पनि मस्ती मस्ती बास गर्दै र म यो कार्यक्रमकै समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकीको संयोजक विष्णु श्रेष्ठज्यूकी पनि मस्ती मस्ती बास गर्दै अर्को हप्ता यी समयमा आउने वाचा गर्दै म आजको यो कार्यक्रम भए पनि म बिदा भएकै ज्यू।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के भनौ, चाँडै नै बिग्रन्छ के।

0: मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0564140050 मोबाइल 98463 2811
1: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
2: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031
5: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
6: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
6: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
7: आहा कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
10: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
10: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार फोन नम्बर 0658570290 मोबाइल नम्बर 9840681457 र 9816326032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ
10: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
11: त्यसो नभने म पनि अब नाचिकेर भरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
10: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन्छ।
13: इस क्षेत्र के सबैभन्दा पुरानो

0: र विशाल फर्निचर पसल,
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9857033878, 9841356558।
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
4: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
5: पुराना गर गहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
6: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709, मोबाइल नम्बर 9847061268,
9: 9857062068।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
3: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855033398 र 9845010950, इमेल रविन 98560। facebook@gmail.com, tiktok@davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
3: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
3: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: शुक्ला गण्डकी FM 97.6।

0: अर्थमन्त्री वागले भन्छन् सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौँला।
1: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने?
2: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छ।
1: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विश्व ब्याङ्कले इरान विरूद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्याङ्कन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बरपछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्, अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानीजहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुको साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
0: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला। 2 अरब होइन 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाई म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
1: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
4: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
1: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
5: 20% निरपेक्ष गरीबको रेखा मुनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
1: त्यस्तै सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
6: साउथ एसियामा आत्मा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको ब्यालुन हो, फुकिएको ब्यालुन लामो समय टिक्दैन। यो बजेट कागजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
1: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
0: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिकाको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
1: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाई छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
2: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 510 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैमध्ये यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच पुर्याउने र ब्याङ्कको एकाउन्टबाट पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारण गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
7: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौं भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
2: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन, लाइभमा विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
1: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 वटा होटल रेस्टोरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
8: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
9: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण समेत क्षेत्र आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समेत क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
8: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
10: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने चाहिँ पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक्याप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
8: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
11: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्थापन गर्ने भन्थेमा
8: भयो। सरकारले समस्त क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
12: 73 सालबाट 76 सालसम्म हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याबीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने भन्ने हाम्रो आश छ।
8: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाथरूम मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी
2: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
7: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
7: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्व कर्म,
7: बस्ती कर्म,
6: शिरोधारा,
7: नस्य कर्म, जलनीति,
6: छार सूत्र सेवा,
7: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
7: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
7: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि हिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 065-65-4683।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पिटिई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 065-590-511।
8: अरिलीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
9: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिलीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू
9: अंग्रेजी माध्यममा दक्ष एवं अनुभव प्रभावी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
8: जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: पर्याप्त खेल मैदानको व्यवस्था,
8: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
9: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
8: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
9: उचित पुस्तकालयको व्यवस्था।
8: थप जानकारीको लागि सम्पर्क
9: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी सात खैरेनी टार तनहुँ।
8: सम्पर्क नम्बर
9: 0655711195, मोबाइल 98560621122 र 98460181171।
10: सूचना यस तनहु सेवा हस्पिटल गुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143770, मोबाइल नम्बर 98560044343।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560077987।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
17: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
18: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
19: पण्डित वा दर्शन पर्से घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
20: ओमकार,
19: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
20: ओमकार,
19: अनि घरमा पूजा सामग्री पनि छैन भने
20: ओमकार,
19: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
20: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
19: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
8: बाल विद्या मन्दिर मावि
0: बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावी बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
21: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
22: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 98560354497 र 98560344585 सम्पर्क गर्नुहोस्।
23: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडा।
24: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 स्याङ्जा।
25: With mission into the future of learning.
26: Diamond Mavi Talchukku Bharna Sambandhi Suchana.
25: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
26: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
25: कम वान्स भिजिट द डिफरेंट
26: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0165631 98560361।
27: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
28: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
29: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
27: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98562066676।
30: इट्स न्यू ग्यालेक्सी टाइम।
31: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
30: संस्थाका विशेषताहरू:
31: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट,
30: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
31: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
30: किसान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
31: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
30: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
31: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
30: विस्तृत जानकारीका लागि
31: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
30: नदीपुर पोखरा।
31: फोन 0615702110 र 5853077।
30: बी द ग्यालेक्सीज।
1: Feel the difference. Dedicated to academic excellence since 1994.
2: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त, एउटा सानो नपर्ने सिङ्गो बनाइसका पनि हो।
4: हाम्रो वन, हाम्रो धन, डरनबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध।

0: 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघारमा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0-65414184, 98-65-62-210 र 98-65-62-345।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
2: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
5: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
4: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
5: हाम्रा विशेषताहरू:
4: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
5: पुस्तकालयको व्यवस्था,
4: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
5: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
4: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
5: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
4: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560018।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658414142, मोबाइल 98560231128 र 98462014726।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना।
5: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
9: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
5: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
5: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
9: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0614333385
5: र मोबाइल नम्बर 98560380385।
10: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
11: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
11: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
12: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
11: थप जानकारीको लागि 0-65-5-63-130।
12: कृषि विकास कार्यालय तनहु दमौली।
13: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
14: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
13: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6 फोन नम्बर 0-65-75-239 मोबाइल 98-560-63-636।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0-65-414-194 मोबाइल 98-560-20-630।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहु।
23: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
24: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
25: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
26: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
27: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेसन, सेसन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्न फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-22099।
0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
22: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
22: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
22: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565-71479 र 98560-62265।
4: यामाहा बेस्ट एक्सचेंज, अझै ज्यादा अझै धेरै, विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
3: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
6: सम्पर्क सुन्दर अटोक सुलेगौड़ा, यामाहा शोरूम, फोन 0565-414-221, मोबाइल 98565-35921 र 98058-84290।
7: सृजना बोर्डिंग स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: सृजना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
7: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
8: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
7: सम्पर्क
8: सृजना बोर्डिंग स्कूल, शांति मार्ग, सृजना चोक, पोखरा।
7: फोन नंबर 0161-578-053 और 525-715।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

0: जिल्ला प्रहरीकारी कास्कीले जेठ महिनामा मात्र विभिन्न विधाका 206 वटा मुद्दा दर्ता गरी कार्यवाही अगाडि बढ़ाएको छ। जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित 65 जना फरार प्रतिवादी र 5 जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा सबैभन्दा धेरै 66 वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। अवध रविवारका 40, ठगी तथा अपराधिक विश्वासघातका 20 र लागू औषधका 14 वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले यस अवधिमा लागू औषध कारोबारमा संलग्न ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ। रौतहट घर भई पोखरा 29 तालचोक बस्ने 32 वर्षकी रूबिना खातुनलाई 31 ग्राम भन्दा बढ़ी खैरो हिरोइन र 11,48,000 रूपियाँ नगद सहित पक्राउ गरिएको छ। विशेष सूचनाको आधारमा उनको कोठा खान तलाशी गर्दा प्लास्टिकको कचौरामा लुकाई राखिएको अवस्थामा लागू औषध र ठूलो रकम फेला परेको हो। प्रहरीले भनेको छ उनलाई कास्की जिल्ला अदालतबाट म्याथप गरी अनुसन्धान भइरहेको छ। बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजार सहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो। बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन 15 दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो। अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न सन्धिदै समयभित्र खाली नगरी नगरपालिकाले भत्काउन र खाली गर्न शुरू गर्ने बताउनुभयो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी सार्वजनिक एलानी जग्गा तथा प्रति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लागत संकलन गरिरहेको छ। सड़क खोला तथा सार्वजनिक जग्गा मेचेर बनाएका संरचना नगरपालिकाले खाली गर्न आग्रह गरेको हो। मुलुकी देवानी संहिता 2074 तथा स्थानीय सरकार संचालन ऐन 2074 व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरिएको हो। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मीसँग अन्तर्क्रिया तथा गोष्ठी गरिएको छ। बिहिबार तनहुँको दमौलीमा डिभिजन वन कार्यालय तनहुँद्वारा आयोजित मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो। सोही कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज सापकोटाले मानव र वन्यजन्तु बीचको असह अस्तित्व कायम राख्न सचेतना समन्वय र जिम्मेवार संचार आवश्यक रहेको बताउनुभयो। उहाँले मानव वन्यजन्तु द्वन्दका घटनाबारे सत्य सन्तुलित र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न संचारकर्मीहरूलाई आग्रह गर्दै अफवाह र भ्रामको सूचनाले समस्या थप जटिल बनेको पनि जिकिर गर्नुभयो। राणाबाटले समुदाय स्तरमा संरक्षण सम्बन्धी सन्देश पुर्याउन तथा वन्यजन्तुसँग सुरक्षित व्यवहारका उपायबारे जनचेतना फैलाउन संचारकर्मीहरूको योगदान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघ तनहुँका सभापति डीबी अधिकारीले मानव वन्यजन्तु द्वन्दका विषयमा संचार माध्यमहरूले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले प्रभावित समुदायको आवाज सम्बन्धी निकायसम्म पुर्याउनका साथै संरक्षण र सह अस्तित्वका सन्देशलाई प्रभावकारी रूपमा प्रवाह गर्न पत्रकारहरू अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा मानव वन्यजन्तु द्वन्दका चुनौती, प्रभावित समुदायको समस्या, संरक्षणका प्रयास तथा संचार माध्यमले निर्वाह गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। निर्धारित समयसम्म पनि काम हुन नसकेपछि पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक सेती नदीमा निर्माणाधीन सेती नदीको पुल दोस्रो पटक म्याथप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याथ विक्रमसम्म 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रिम र डाउनस्ट्रिम 190 मिटरका 2 वटा पक्की पुल र 1.7 करोड़ लागतका निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क डिभिजन अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एम र एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो। आजसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़कका आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर खुबरले बताउनुभयो। उहाँको अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरे र तोकिएको समय म्यादभित्र सम्पन्न हुनेछ। मुस्ताङको लोकेगढ़ दामोदर कुण्ड गाउँपालिका एकमा करिब 700 वर्ष अघि ढुंगा र माटोले निर्माण गरिएको प्राचीन चराङ दरबार संरक्षणको प्रतीक्षामा छ। मुस्ताङका प्रथम राजा आमे पालाको पालामा निर्माण गरिएको उक्त दरबारको एक भाग भत्किएको छ भने उचित संरक्षण र मर्म सम्भारको अभावमा पूर्ण संरचना जीर्ण बन्दै गएको छ। उपल्लो मुस्ताङ जाने पर्यटकको लागि यो दरबार प्रमुख आकर्षकका रूपमा रहेको छ। 13 शताब्दीमा निर्माण गरिएको पाँच तले दरबार पूर्ण रूपमा रैथाने शैलीमा ढुंगा माटो र काठको प्रयोग गरी बनाएको चराङका वडा अध्यक्ष टे धुण्डु ठकुरीले जानकारी दिनुभयो। उहाँका अनुसार दरबार संरक्षणका प्रयास भए पनि स्थानीय तहको बजेटले मात्र सम्भव नहुने भएकाले संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन आवश्यक छ। उहाँले दरबारमा जाने सड़क सहितका पूर्वाधार व्यवस्थित गर्न सके मुख्य संरचनाको संरक्षण तथा पुरानै शैलीमा मरम्मत सम्भव हुने बताउनुभयो। तनहुको देवघर गाउँपालिका पाँच सचेतनको भरतपुर महानगरपालिका एक जोड़ने त्रिशुली नदीमाथिको 44 वर्ष पुरानो झुलुङ्गी पुलमा मोटरसाइकल सञ्चालन स्थायी रूपमा रोक्न संरचनागत अवरोध निर्माण गरिएको छ। पुल अत्याधिक जीर्ण बन्दै गएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले पुलको चितवनतर्फको प्रवेशद्वारमा फलामे ब्यारिकेड जडान गरी मोटरसाइकल गुडाउन नमिल्ने व्यवस्था गरेको हो। यसअघि बाँसको अस्थायी अवरोध राखिएको भए पनि त्यसलाई व्यवस्था गर्दै सर्वसाधारणले पुलमा मोटरसाइकल हुइक्याउन थालेपछि प्रशासनले स्थानीय प्रकृतिको फलामे अवरोध निर्माण गरेको जनाएको छ। अब पुलमा मोटरसाइकलमा यात्रा गर्न मिल्ने छैन। विक्रमसम्म 2037 निर्माण भएको उक्त झुलुङ्गे पुल पैदल यात्रीका लागि मात्र डिजाइन गरिएको पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्स ब्रिज डिभिजनले जनाएको छ। विभागले लामो समयदेखि मोटरसाइकल सञ्चालन बन्द गर्न ताकेता गर्दै आएको थियो। पुल जीर्ण भइसकेकाले सवारी साधन सञ्चालन हुँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने सवारी र दुर्घटना हुन सक्ने जोखिम रहेको प्राविधिकहरूको निष्कर्ष छ। पोखराका पूर्व बैंकर सर रेशम बहादुर थापाको दुर्घटनामा परिनिधन भएको छ। बिहिबार विघ्नास बोर्डेटार सड़क खण्डको पतभैयामा कार दुर्घटनामा परि उहाँको निधन भएको हो। जिल्ला प्रहरीले कास्कीले जनाएको छ। उक्त सड़क खण्ड हुँदै पोखरा आउने क्रममा उहाँले चलाएको 12P4209 नम्बरको कार बिहिबार बेलुकी 6:25 पतभैयामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते थापालाई तत्काल मोहरिया स्थित सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले 7:15 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरीकारले कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले दिनुभयो। दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। डीएसपी पासवानका अनुसार कारमा अरू सवार नरहेको प्रारम्भिक जानकारी छ। थापा पोखराको गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्। निकै मिजासिला स्वभावका हुने विभिन्न संघ संस्थामा आबद्ध थिए। उहाँका दुई भाई छोरा मध्ये जेठा छोराको पनि यसअघि काठमाडौँमा दुर्घटनामै परि ज्यान गएको थियो। दुबईमा आधारित वायु सेवा कम्पनी फ्लाई दुबईले नेपालको पर्यटकीय राजधानी पोखरामा आगामी 23 सेप्टेम्बर 2026 लागू हुने गरी दैनिक सीधा उड़ान शुरू गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो वेबसाइट मार्फत बिहिबारदेखि बुकिङ खुल्ला गरेको हो। यो सँगै फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उड़ान प्रस्ताव गर्ने संयुक्त अरब इमिरेट यूएईको पहिलो वायु सेवा कम्पनी बनेको छ। काठमाडौँ पछिको यो नयाँ गन्तव्य विस्तारले नेपालमा फ्लाई दुबईको उपस्थितिलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ। कम्पनीले 17 वर्षदेखि काठमाडौँमा सफलतापूर्वक उड़ान सञ्चालन गर्दै आइरहेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 3 सञ्चालन हुने यो दैनिक उड़ान इमिरेट्स एयरलाइन्ससँगको कोड शेयर साझेदारी अन्तर्गत हुनेछ। कोड शेयर साझेदारीका कारण यात्रुहरूले सहज यात्रा तालिका एउटै टिकट लगेजको सीधा ट्रान्सफर र दुबई एयरलाइन्सको वृहत अन्तर्राष्ट्रिय सञ्चालनमा पहुँचको फाइदा लिन सकिनेछन्। सन् 2009 नेपालमा सेवा शुरू गरेको फ्लाई दुबईले आजसम्म करिब 40 लाख यात्रुलाई सेवा दिइसकेको र पीक सिजनमा काठमाडौँमा दैनिक 5 उडानसम्म गर्दै आएको जनाएको छ। ब्रसफ्लू संक्रमण देखिएपछि चितवनमा 38,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। चितवनको खैरानी नगरपालिका एक स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि रोग नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो। पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट 38,200 लेयर्स कुखुरा नष्ट गरिएको हो। 23 जेठमा कुखुरामा ब्लड फ्लू संक्रमण भएको पुष्टि भएपछि आइतबार कुखुरा नष्ट गर्न शुरू गरिएको कार्यालयका प्रमुख डाक्टर प्रभात नेपालीले जानकारी दिनुभयो। उहाँको अनुसार लगातार 3 दिनसम्म कुखुरा नष्ट गरेपछि मंगलबार फार्म पूर्ण रूपमा सरसफाई गरी सील गरिएको छ। यस्तै सो फार्मबाट 1,405 पेटी अण्डा 12 थान दाना समेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। हवस् सामलाजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यतिन्जेलसम्मको लागि सपरिवारलाई विदा दिनुहोस्। राम्रोसँग झाल ढोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। सम्पूर्णलाई शुभरात्रि। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDEKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: on internet, get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840604530।
3: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त पुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: घटना दुर्घटना
13: कला संस्कृति
12: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2000। त्रियासी साल जेठ महिनाको 29 गते शुक्रबार अधिक ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि अंग्रेजी मिति अनुसार जून 12 तारीक सन् 2026 नेपाल सम्मत 1146। आज बाल श्रम विरूद्धको दिवस। सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त साँझ 7 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार। शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

कली भूटानी शरणार्थी प्रकरणमा ओली साहित्यलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता। दीपकबाट तय चारजना व्यवसाय विरूद्ध 42 करोड़ बैंकिङ कसुर मुद्दा। आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिभा गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने अर्थमन्त्रीको घोषणा। 38 वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्च स्तरीय समितिको सिफारिश। विदेशी मुद्रा सहित मलेसिया जान लागेका 2 बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ। 15 दिनभित्र अवैध संरचना हटाउन बागलुङ नगरपालिकाको निर्देशन। पोखरा फ्लाई दुबईको सेप्टेम्बर 23 दैनिक सीधा उडान हुने बुकिङ खुल्ला। दुर्घटनामा पूर्व बैंकर थापाको मृत्यु। र हिजोबाट विश्व फुटबल महाकुम्भ शुरूआत।

अब समाचार विस्तारमा सुन्नुहोस्। अर्थमन्त्री सोरिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने बताएका छन्। आफूमाथि उठेका प्रश्नहरूको जवाब दिने क्रममा बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, मैले हिजो सार्वजनिक लेखा समितिमा पनि भने एक दुईवटा खोस्टाहरूले 2 अर्बको आशंका इत्यादि भनेर लेखे, तर 2 अर्ब होइन 2 रूपियाँको बदमाशी वा बेमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। उहाँले यस्तै नैतिक आर र नैतिक उचाइ आफूप्रति औला ठड्याउने सांसदहरूमा पनि हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, तपाईँको काण्डबारेमा हामी अनभिज्ञ हो र ती पनि खुल्नेछ। संसदहरूले आफ्नो गरिमा आफै राख्नुपर्छ भन्दै उहाँले सम्मानित सदनको ओझ घटाउने कामतर्फ लाग्नु नहुने बताउनुभयो। सोरिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोष्यो भन्ने पनि सुनियो। सुशासनको निर्माण एजेण्डा लिएर आगामी अगाडि बढ़ेको सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको 2 महिनामै हामी जनतालाई धोका दिन सक्छौ र उहाँले भन्नुभयो। व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, साहिल अग्रवाल र शंकर लाल अग्रवाल विरूद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर भएको हो। अदालतमा दायर भएको अभियोग पत्र अनुसार उनीहरू विरूद्ध 42,14,88,807 रूपियाँ बिगो माग दावी गरिएको छ। उनीहरूले बैंकिङ कसुर तथा सजा एन 2064 दफा 8 निषेध गरेको कसुर गरेको दावी गर्दै मुद्दा दायर भएको छ। उनीहरूमध्ये दीपक र सुलभलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो। अहिले पनि उनीहरू हिरासतमै छन्। यसका साथै दीपक र सुलभ विरूद्ध सम्पत्ति शुद्धिकरणको छुट्टै मुद्दा पनि अनुसन्धान भइरहेको छ। उनीहरूले जगदम्बा स्टीलका संचालक अध्यक्ष साहिल अग्रवाल, कम्पनीका खाताका हस्ताक्षरकर्ता संचालक सुलभ अग्रवाल र दीपक भन्ने आपसी मिलेमतोमा जगदम्बा स्टीलको कम्पनी संचालनका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाईमा छ वित्तीयकरण बैंकहरू प्राप्त गरेको र चालू पुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरूपयोग गरी दीपक भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ प्याली समेतको नाममा शेयर लगानी गरी कर्जा दुरूपयोग गरेको बताइएको छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेको 1,388 मेगावाट क्षमताको 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ। सरकारले सय बुधे शासकीय सुधार कार्य योजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोतता सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले त्यस्तो आयोजनाहरूको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नु पनि राय मन्त्रालयलाई दिएको हो। समितिले उत्पादन अनुमति प्राप्त गरेको 5 वर्षको अवधिमा समग्र प्रगति 50% भन्दा माथि रहेका 220 मेगावाट क्षमताका 15 योजनालाई प्राथमिकताको सूचीमा राखेको छ। त्यस्तै 5 वर्षको अवधिमा 50% नजिक प्रगति गरेका 5,642 मेगावट क्षमताका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखिएको छ। साथै काम गरिरहेका तर विभिन्न कारण लक्ष्य अनुसार काम गर्न नसकेका मिश्रित अवस्थाका 1,124 मेगावट क्षमताका 38 आयोजनालाई छिटो आयोजना सम्पन्न गराउन सहजीकरण गर्नुपर्ने सूचीमा राखिएको छ। तर सोही अवधिमा प्रगति

बाबा बादल, अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राई, कांग्रेस नेत्री आरजू देवा, मंजू खाँड र राजेश भद्राचार्यलाई बयानमा बोलाउन माग गर्दै निवेदन दर्ता भएको छ। भूटानी शरणार्थी प्रकरणमा यी व्यक्तिहरूले रकम बुझेको भनी दिएको अडियो बयान भिडियो प्रमाण सहित मिसिलमा संलग्न गरी पेश गरिएको अधिवक्ता नेपालले जानकारी दिनुभयो। उक्त निवेदनमा केन्द्रित भएर आज अदालतमा बस्ने नेपालले बताउनुभयो। बुधबारदेखि जिल्ला न्यायाधीश तेज बहादुर खड्काको इजलास भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको अन्तिम चरणमा सुनाई शुरू भइरहेको छ। नक्कली कागजात तयार पारी गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएको दावी अभियोग पत्रमा छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको समयजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाल प्रचण्ड, माधव कुमार नेपाल, जननाथ खनालसँग छलफल गरेको छ। सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मान भवन स्थित प्रचण्डको निवासमा पुगेको थियो। सोही निवासमा पूर्व प्रधानमन्त्री दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया जान लगेका दुईजना बंगलादेशी नागरिक पक्राउ परेका छन्। ह्याण्ड क्यारी झोलामा लुगाई छिपाई लाखौं पैसा लैजान खोज्ने मोहम्मद अली र जाकिर हुसेनलाई बिहिबार पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीहरू बाटिका इयरको जहाजबाट मलेसियाको कोलालम्पुरमा जाँदै थिए। स्रोतका अनुसार मोहम्मद अली 10 लाख नेपाली रूपियाँ सहित पक्राउ परेका थिए भने जाकिर हुसेन विभिन्न देशका मुद्रा सहित पक्राउ परेका थिए। हुसेनसँग 12 लाख नेपाली रूपियाँ, 1,000 अमेरिकी डलर र 37,000 मलेसियन रिगेट रहेको प्रहरीले जानकारी दिएको छ। दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको प्रहरीको स्रोतले जानकारी दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष अहिलेसम्मकै बढ़ी परिमाणमा किसानहरूलाई मल उपलब्ध गराउने बताएका छन्। बिहिबार राष्ट्रिय सभा बैठकमा मन्त्री चौधरीले यस वर्ष मलको अभाव नहुने समेत दावी गरेका छन्। चालू आर्थिक वर्षमा हालसम्म 5,58,522 मेट्रिक टन मल आपूर्ति भइसकेको र 4,68,016 मेट्रिक टन मल किसानलाई बिक्री वितरण गरिसकेको उहाँले बताउनुभयो। उहाँले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरी हाल 1,38,802 मेट्रिक टन मल मौजदात रहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले चालू आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल 6 लाख मेट्रिक टनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने उल्लेख गर्नुभयो। वीर अस्पतालमा कार्यरत चिकित्सकहरूले समयमै भत्ता नपाएको विरोधमा कालीमाटी कालो पट्टी बाँधेर आन्दोलन शुरू गरेका छन्। उनीहरूले 72 घण्टाभित्र समस्या समाधान नभए आकस्मिक सेवा समेत प्रभावकारी हुने गरी पूर्ण हड़तालमा उत्रने चेतावनी दिएका छन्। रेजिडेन्ट एसोसिएशन अफ न्याम्स रियानका अनुसार चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गत अन्तरत तथा कार्यरत रेजिडेन्ट डाक्टरहरूले प्रत्येक महिनाको 7 गतेभित्र पाउनुपर्ने निर्वाह भत्ता 2 महिना बितिसक्दा समेत प्राप्त गरेका छैनन्। वैशाख महिनादेखिको भत्ता नपाएको गुनासो गरेका छन्। जिल्ला परिषदले कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका 206 वटा मुद्दा दर्ता गरी कार्यवाही अगाडि बढ़ाएको छ। जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरले ठूलो परिणाममा लगभग 765 जना फरार प्रतिवादी र 5 जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा सबैभन्दा धेरै 66 वटा बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्। अपत्र व्यवहारका 40, ठगी तथा अपराधिक अविश्वास खाता 20 र लगभग औसतका 14 वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले यस अवधिमा लागू औषध कारोबारमा संलग्न ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ। रौतहट घर भई पोखरा 29 सालचोक बस्ने 22 वर्षकी रूबिना खातुनलाई 30 ग्राम भन्दा बढ़ी खैरो हिरण र 11,48,000 रूपियाँ नगद सहित पक्राउ गरिएको छ। विशेष सूचनाको आधारमा उनको कोठाबाट खन्तलासी गर्दा प्लास्टिकको कचौरामा लुकाई राखिएको अवस्थामा लगभग 17 ठूलो रकम फेला परेको हो प्रहरीले भनेको छ। उनलाई कास्की जिल्ला अदालतबाट म्याथप गरी अनुसन्धान भइरहेको छ।
पोखराका पूर्व बैंकर सहरे सम्भाजुर थापाको दुर्घटनामा परिनिधन भएको छ। विवाह बेगना सबोरलेटार सड़क खण्डको पचभैयामा कार दुर्घटनामा परि उहाँको निधन

0: भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उक्त सड़क खण्ड हुँदै पोखरा आउने क्रममा उहाँले चलाएको 12-42-09 नम्बरको कार बिहिबार बेलुकी 6:25 पचपैयामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते थापालाई तत्काल मोहरिया स्थित सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकहरूले 7:15 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले दिनुभयो। दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। श्री पासवानका अनुसार कारमा अरू सवार नरहेको प्रारम्भिक जानकारी छ। थापा पोखराको गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्। निकै मिजाशीला स्वभावका उनी विभिन्न संघ संस्थामा आबद्ध थिए। उहाँका दुई भाई छोरा मध्ये जेठो छोराको पनि यसअघि काठमाण्डौमा दुर्घटनामा परि ज्यान गएको थियो। बागलुङ नगरपालिकाले अतिक्रमण गरे भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजार ओडाभर सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको छ। बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमणहरू 15 दिने सूचना जारी गरेको बागलुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो। अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिँदै समयभित्र खाली गरे नगरपालिकाले बताउन र खाली गर्न शुरू गर्ने बताउनुभयो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी सार्वजनिक ऐलानी तथा पर्ती जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लागत संकलन गरिरहेको छ। सड़क खोला तथा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले खाली गर्न आग्रह गरेको हो। मुलुकी दिवानी संहिता 2074 तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएका जग्गा तथा संरचना हटाउन सूचना जारी गरिएको हो। मानव वन्य जन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मी संघ अन्तर्क्रिया तथा गोष्ठी गरिएको छ। बिहिबार तनहुँको दमौलीमा डिभिजन वन कार्यालय तनहुँद्वारा आयोजित मानव वन्य जन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो। सोही कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज भराना भारते मानव र वन्यजन्तु बीचको असह अस्तित्व कायम राख्न सचेतना समन्वय र जिम्मेवार संचार आवश्यक रहेको बताउनुभयो। उहाँले मानव वन्य जन्तु द्वन्दका घटनाबारे सत्य सन्तुलित तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न संचारकर्मीहरूलाई आग्रह गर्दै अफवाह र भ्रामक सूचनाले समस्यामा थप जटिल बनेको पनि जिकिर गर्नुभयो। राणाबाटले समुदाय स्तरमा संरक्षण सम्बन्धी सन्देश पुर्याउन तथा वन्यजन्तुसँग सुरक्षित व्यवहारका उपायबारे जनचेतना फैलाउन संचारकर्मीहरूको योगदान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघ तनहुँका सभापति डीपी अधिकारीले मानव वन्यजन्तु द्वन्दका विषयमा संचार माध्यमले संवेदनशील र जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले प्रभावित समुदायको आवाज सम्बन्धी निकायसम्म पुर्याउनुका साथै संरक्षण र असअस्तित्वका सन्देशलाई प्रभावकारी रूपमा प्रभाव गर्न पत्रकारहरू अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा मानव वन्य जन्तु द्वन्दका चुनौती, प्रभावित समुदायका समस्या, संरक्षणका प्रयास तथा संचार माध्यमहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। निर्धारित समयसम्म पनि काम हुन नसकेपछि पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चौक सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुगलिङ पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद विक्रम सन् 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अप स्ट्रीम र डाउन स्ट्रीम 190 मिटरका दुईवटा पक्के पुल र 1,07,00,00,000 लागतमा निर्माण गर्नका लागि विक्रम सन् 2079 भदौ 26 गते ठेक्का सम्झौता गरेको थियो। यसरी विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस करसुवा कन्स्ट्रक्सन कम्पनी प्रणालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुवरले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुने बताएको छ। मोर्ताङको घर दामोदर कुण्ड गाउँपालिका एकमा करिब 700 वर्ष अघि ढुङ्गा र माटोले निर्माण गरिएको प्राचीन चराङ दरबार संरचनाको प्रतीक्षामा छ। मुस्ताङका प्रथम राजा आमे पालकको पालामा निर्माण गरिएको उक्त दरबारको एक भाग भत्किएको छ भने उचित संरक्षण र मर्मत सम्भारको अभावमा सम्पूर्ण संरचना जीर्ण बन्दै गएको छ। उपल्लो मुस्ताङ जाने पर्यटकका लागि यो दरबार प्रमुख आकर्षक रूपमा रहेको छ। 13 शताब्दीमा निर्माण गरिएको 5 तले दरबार पूर्ण रूपमा रैथाने शैलीमा ढुङ्गा माटो र काठको प्रयोग गरी बनाइएको चरणकावडा अध्यक्ष टे धुन्डु ठकुरीले बताउनुभयो। उहाँको अनुसार दरबार संरक्षणका प्रयास भए पनि स्थानीय तहको बजेटले मात्र सम्भव नहुने भएकाले संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन आवश्यक छ। उहाँले दरबार समाउने सड़क सहितका पूर्वाधार व्यवस्थित गर्न सके मुख्य संरचनाको संरक्षण तथा पुरानै शैलीमा मर्मत सम्भव हुने बताउनुभयो। तनहुँको देवघर गाउँपालिका 5 चितवनको भरतपुर महानगरपालिका 1 जोड्ने त्रिशुली नदीमाथिको 44 वर्ष पुरानो झुलुङ्गे पुल मोटरसाइकल सञ्चालनमा स्थानीयहरू स्थायी रूपमा रोक्न संरचनागत अवरोध निर्माण गरिएको छ। पुल अत्याधिक जीर्ण बन्दै गएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले पुलको चितवनको प्रवेशद्वारमा फलामे ब्यारिकेट जडान गरी मोटरसाइकल गुडाउन नमिल्ने व्यवस्था गरेको हो। यसअघि बाँसको अस्थायी अवरोध राखिएको भए पनि त्यसलाई व्यवस्था गर्दै सर्वसाधारणले पुल मोटरसाइकल हुक्याउन थालेपछि प्रशासनले स्थायी प्रकृतिको फलामे अवरोध निर्माण गरेको जनाएको छ। अब पुलबाट मोटरसाइकलमा यात्रा गर्न मिल्ने छैन। विक्रम सन् 2037 सालमा निर्माण भएको उक्त झोलुङ्गे पुल पैदल यात्रीका लागि मात्र डिजाइन गरिएको पूर्वाधार विकास निर्माण अन्तर्गतको सस्पेन्स ब्रिज डिभिजनले जनाएको छ। विभागले लामो समयदेखि मोटरसाइकल सञ्चालन बन्द गर्न ताकेता गर्दै आएको थियो। पुल जीर्ण भइसकेकाले सवारी सञ्चालन साधन सञ्चालन हुँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने जोखिम रहेको प्राविधिकहरूको निष्कर्ष छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: सबै गर्छ। ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98141111178, 98560077।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, दुबईमा आधारित वायु सेवा कम्पनी फ्लाइ दुबईले नेपालको पर्यटकीय राजधानी पोखरामा आगामी 23 सेप्टेम्बर 2026 लागू हुने गरी दैनिक सीधा उडान शुरू गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो वेबसाइट मार्फत बिहिबारदेखि बुकिङ खुल्ला गरेको हो। यो सँगै फ्लाइ दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान प्रस्ताव गर्ने संयुक्त अरब इमिरेटे यूएईको पहिलो वायु सेवा कम्पनी बनेको छ। काठमाडौँ पछिको यो नयाँ गन्तव्य विस्तारले नेपालमा फ्लाइ दुबईको उपस्थितिलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ। कम्पनीले 17 वर्षदेखि काठमाडौँमा सफलतापूर्वक उडान सञ्चालन गर्दै आइरहेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 3 बाट सञ्चालन हुने यो दैनिक उडान इमिरेट एयरलाइन्स संघको कोड सेयर साझेदारी अन्तर्गत हुनेछ। कोड सेयर साझेदारीका कारण यात्रुहरूले सहज यात्रा तालिका, एउटै टिकट, लगेजको सिधा ट्रान्सफर र दुबई एयरलाइन्सको वृहत अन्तर्क्रिया सञ्चालनमा पहुँचको फाइदा लिन सकिनेछन्। सन् 2009 नेपालमा सेवा शुरू गरेको फ्लाइ दुबईले हालसम्म करिब 40 लाख यात्रुलाई सेवा दिइसकेको र पिक सिजनमा काठमाडौँमा दैनिक 5 उडानसम्म गर्दै आएको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, क्यानाडा सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई मात्र छुट दिइने समाचार संस्था रोयटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियमन स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्ट एआई च्याटबटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीले उद्धृत गर्दै खबरमा उल्लेख छ। कानूनको पालना नगरे सामाजिक सञ्जाल कम्पनीहरूलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झन्डै 72 लाख अमेरिकी डलरसम्मको मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्ताव कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुरक्षित गर्ने लक्ष्य राखिएको छ। यो विधेयक